0: चयन आज हुँदैछ। महासंघले बिहिबार सूचना जारी गरी शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेद्वार चयन हुने जानकारी दिएको हो। महासंघको आगामी वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि तीन समूह प्रतिस्पर्धामा देखिएका छन्। मनोनयन दर्ता शुक्रबार नै हुनेछ। महासंघका अध्यक्ष अञ्चन श्रेष्ठ र हालै निर्वाचित एसोसिएट तर्फका उपाध्यक्ष प्रबल संघ पाण्डेले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टा छुट्टै प्यानल बनाएका छन्। अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हेमराज ढकालको प्यानल पनि प्रतिस्पर्धामा छ। हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने उहाँको प्यानलले कोषाध्यक्षमा भक्तपुर हमाललाई अघि सारेको छ।
1: नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका मलेसिया तथा खाड़ी मुलुकमा उड़ान गर्ने एयरलाइन्सहरूले पूर्व निर्धारित उड़ान रद्द वा पुनतालिका गर्न थालेका छन्। उनीहरूले नेपालबाट पर्याप्त यात्रु नपाएका कारण पूर्व निर्धारित उड़ान रद्द वा पुनतालिका गर्न थालेको बताएका छन्। नेपालबाट फ्लाई दुबई एयर, अरेबिया, ओमान एयर, रोयल जोर्डनियन, जजिरा एयर, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स लगायतका सरकारी तथा निजी कम्पनीहरूले उड़ान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने रूटहरूमा लगातार कम टिकट बिक्री भएपछि एयरलाइन्सहरूले घाटाबाट कम्पनीहरूलाई बचाउन उड़ानहरू रद्द गर्ने गरेको बताइन्छ। श्रमको धरपकड़ले कामदार र एयरलाइन्स प्रभावित शीर्षकमा मध्यान्नमा छापिएको खबर हो।

यो नयाँ वर्षको अवसरमा सेनसेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुले खुदै आफ्ना तीर्थयात्रीलाई कैलाशमान सरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुले खुदै कैलाशमान सरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज ड्र शुरू गरेका थिए, जसमार्फत 1000 छनौट भएका छन्।
3: मधेस प्रदेश सभाको आज बस्ने बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो।
2: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
3: देशको आन्तरिक सुरक्षा, प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी सञ्चालनमाथि प्रश्न उठ्न थालेको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन।
2: पूर्व अर्थमन्त्रीहरूले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन्। आर्थिक वर्ष 83-84 को बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो।
3: शिक्षा तथा खेलकुद मन्त्रालय

0: पहुँचमा ल्याई रोगमुक्त सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्य सहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्नुभएको हो।
1: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 सञ्चालन भइरहेको छ।
0: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौँ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो। उबरले बुधबार नै उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ। उबरको एप मार्फत काठमाडौँका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छन्।
1: अब शेयर बजार बिहिबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढ़ेको छ। यो दिन नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ।

0: हजारमा
1: त्यसो वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत
1: एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: खुसीको कनेक्सन
3: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। गाजामा जारी सैन्य द्वन्द्वका कारण 10,000 सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रय स्थल लगायत करिब 90% नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन्। इजरायलको कड़ा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाई जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ। बाँचेका नागरिकहरू पनि भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुतिरहेका छन्। यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघीय निकाय युएन उमेनले गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ। सन् 2026 अप्रेल 17 जारी गरिएको यस प्रतिवेदनले अक्टोबर 2023 डिसेम्बर 2025 अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ।
5: काबा महिला भलिबल च्याम्पियनशीप शुक्रबार शुरू हुँदैछ। प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टीमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्। काबा च्याम्पियनशीपमा घरेलू टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ।
4: चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्र कर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो। बोर्डका अनुसार पहिलो चरणमा कुल 122 चलचित्र कर्मीलाई परिचय पत्र प्रदान गरिएको छ।
5: अब विचार विश्लेषणको पालो। जनताबाट टाढ़िएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। इतिहास साक्षी छ, जनतालाई नजोड़िकन, जनताको आवश्यकता पहिचान नगरिकन, जनतालाई सचेत नबनाइकन, समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन। जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवहारिसे बनाइदिने खतरा रहन्छ। त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ। त्यस्तो विकासमा जनता जोड़िदैनन्।
4: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी

0: रूपमा लागू होस्। उच्च आय र सम्पत्तिमाथि बढ़ी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबूत हुन्छ। संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ।
1: अवस्था अहिले नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबारी 1 प्रगति टोल, खादबारी नगरपालिकाको गेट अगाडि सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-029-563-040 र 98-0700-1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ्दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
2: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। सार्वजनिक ऋण 30 खर्ब नजिक। पूर्व अर्थमन्त्रीसँग बजेट आगामी बजेट निर्माण बारे छलफल।
1: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण। बागमतीमा तोकियो बजेटको सीमा। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै।
2: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट पूर्वाधार विस्तारमा जोड़। क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
1: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी। आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही 14 गतेबाट।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा सत्ता समीकरण फेरिएसँगै मधेसमा सरकार पुनर्गठनको प्रसंग।
2: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै गैराति नै मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन्। नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्री परिषद गठन गरिएको हो। सार्वजनिक गरेको कार्य विभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। मन्त्री परिषदमा नेपाली कांग्रेसका जंगीलाल यादवलाई, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपाका जवाहरलाल कुशवाहाले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ। नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेकपाकै फकीरा महतो गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीलाई बिना विभागीय मन्त्री बनाइएको छ। एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मधेस प्रदेशमा आज सरकारले विश्वासको मत लिँदैछ।
1: प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टम अघि नाराबाजी गरिरहेको बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कार्यवाही अघि बढ़ाउनु भएको थियो। अवरोधका बीच तीनवटा विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधका बीच कार्यसूची अघि बढ़ाइएको हिजोको पहिलो पटक हो। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीका बीच सदन कार्यसूचीमा प्रवेश गराइएको थियो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री भालेन्द्र शाहसँग समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधका बीच कार्यसूची अघि बढ़ाउनुभयो। अवरोधका बीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदद्वय लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज कणेल र युवराज दुलालले भने छलफलमा भाग लिनु भएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबु ओलीलाई सभामुख आज अर्यालले छलफलका लागि समय दिए पनि उहाँले पनि भाग लिनु भएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधका बीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 को प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनतासँग बढ़ी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुशान्त वैदिकले निर्माण शुरू गरिएका प्युठानका सड़क अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण पनि गराए। चट्याङबाट बच्न प्रतिरोध टावर बनाउन पनि उहाँले माग गर्नुभयो। सांसद सुशील खड्काले फोहोर मैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कतिपय सांसदहरूले भने हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
2: चालू आर्थिक वर्षको 10 महिनामा 4.5 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नाघेको छ। सीमित स्रोतका बावजुद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण अझै थपिने जोखिममा छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामाव्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई रहेको छ। गत वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गत असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब 4 करोड़ रूपियाँ थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्रास्त उत्पादन जीडीपीको 45.08% हो भने सरकारले चालू आर्थिक वर्षको अन्तिमसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य सार्वजनिक भएको छ। यसैबीच पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजना मन परी रोक्न सुझाव समेत दिएका थिए। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिमाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
4: कतिपय बेलामा तोड्न नसकेका पर्चको सीमालाई घटाउ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ, यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नीति निर्माणसँगै विकासमा पनि सांसदहरूको चासो।
5: मैले यहाँ संघबाट मात्र नभएर परदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
1: बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
10: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा बस पार्कको जग्गा अपचलन शीर्षकमा यो पोखराको खबर प्रकाशित छ। सरकारी निकायका पदाधिकारी र सार्वजनिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरोध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा नौ पृथ्वी चोकको बस पार्क। बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अहिले 26 रोपनी मात्रै खाली रहेको छ। त्यस्तै सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकमा बोमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। बर्खा नजिकै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नीति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा भएको छ। त्यस्तै प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय शीर्षकमा भित्री पृष्ठमा खबर छ। बागमती प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको अधिवेशन आह्वानदेखि मन्त्रालयको नयाँ कार्य विभाजन र
3: अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। त्यस्तै सरकारको नीति बजेट तथा समसामयिक राजनैतिक विषयमा पनि छलफल भएको थियो। त्यस्तै भित्री पृष्ठमा बागमतीमा तोकियो बजेटको सीमा शीर्षकमा पनि खबर छ भने एमसीसी प्रसारण लाइन 53 मध्ये 41 टावर निर्माण सम्पन्न शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
12: अन्नपूर्ण पोस्ट दैनिकमा स्थानीय तहमा मनलाग्दे खर्च खाना खाजामा मात्रै 3 अर्ब शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको खबर छ। जनताको घर दैलोको सरकार हो स्थानीय तह, तर जनतालाई सेवा सुविधा दिनेभन्दा मनलाग्दे खर्च गर्ने प्रवृत्तिका कारण स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ़दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनले स्थानीय तहमा भइरहेको फजुल खर्च प्रति चिन्ता व्यक्त गरेको छ। यसैका कारण स्थानीय तहको फजुल खर्चमा कडाई गर्न पनि महालेखाले सुझाव दिएको छ। नागरिक दैनिकमा सत्ता फेरबदलको गोलचक्करमा प्रदेश सरकार शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर छापिएको छ हिमाली र पहाड़ी क्षेत्रको बसाई सराई नियन्त्रण गरिने कोशी प्रदेशको नीति तथा कार्यक्रमको बारेमा विराटनगरबाट नयाँ पत्रिका दैनिकमा गणेश लम्सालले लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। पुरानै योजना र कार्यक्रम समावेशलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा हिमाली र पहाड़ी क्षेत्रमा भएको बढ़दो बसाई सराई नियन्त्रणलाई जोड़ दिइएको छ। अर्को खबर यसपटक पनि बजेटसँग जोड़िएन आयोजना बैंक शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने कांग्रेस नेता धनराजकी पूर्व पत्नीलाई 21 दिनभित्र अदालतमा उपस्थित हुन म्याद शीर्षकमा खबर छापिएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितिरी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ ठगीको मुख्य अभियुक्त ज्योति गुरूङ विरूद्ध जिल्ला अदालत ललितपुरले उपस्थित हुन बुधबार 21 दिने म्याद सार्वजनिक गरेको खबरमा उल्लेख छ। परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी शीर्षकमा अर्को खबर छ भने अध्यागमनमा डिजिटल टाइम कार्ड सञ्चालन गरिएको बारेमा सबैजसो पत्र पत्रिकाले लेखेका छन्। होमियोप्याथी चिकित्साको विकासका लागि सर्वोच्चको निर्देशनात्मक आदेश शीर्षकमा नयाँ पत्रिकामा खबर छ। सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रूपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको हो। नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दै सर्वोच्चले होमियोप्याथिक चिकित्साको विकासका लागि सरकारका नाममा 7 बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। अर्को खबर ओली सरकारको पालामा राज्यको ढुकुटीबाट भीभीआईपीको विदेशमा उपचार एमाले राज्य कोषमा फिर्ता गर्यो झण्डै 4 करोड़ ओलीले पाउलान उन्मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा क्षमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विमल कोइरालाको टिप्पणी सहितको खबर छ भने एमाले सचिव पद्मा अर्यालले शुक्रबारको बैठकमा अध्यक्षले यसबारेमा जानकारी गराउन सक्ने पनि उल्लेख गर्नुभएको छ। मौसममा दोहोरो प्रभाव परेसँगै कोशीदेखि गण्डकीसम्म वर्षा र पश्चिम तराईमा तातो हावा शीर्षकमा एम बमले लेख्नु भएको छ भने 4 दिनमा सहकारीका 761 बचतकर्ताले 32,86,000 फिर्ता पाएको टेकराज थामीले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा मातृका दहाल र एगे बन्जारेले लेख्नु भएको खबर छ। सगरमाथा शिखरमा एकै दिन पुगेका छन् 274 आरोही सूरज कुंवरले लेख्नु भएको खबर छ। सर्वोच्च शिखर सगरमाथामा हिजो एकै दिन कम्तीमा 274 जनाले यसलाई फेरि सुन्नुहोला। सर्वोच्च शिखर सगरमाथामा बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको हालसम्मकै ठूलो आरोहण हो। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने उबरले शुरू गर्यो नेपाल यात्रा शीर्षकमा भित्रीपन्नामा अर्को खबर छ। नेपालको विरोधका बीच भारतीय टोली लेपुलेक पास भएर मानसरोवर जाँदै गरेको बारेमा राजेश मिश्रले लेख्नु भएको छ। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लेपुलेक हुँदै आफ्ना तीर्थयात्रीहरूलाई कैलाश मानसरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लेपुलेक हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गर्नु भएको थियो, जसमार्फत 1000 छनौटमा परेका छन्। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै गएको बारेमा पनि अर्जुन पौडेलले खबर लेख्नु भएको छ।
3: साझा खबरमा अब विदेशका खबर। हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन्। बेलायतमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम, विनाशकारी बाढ़ी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विज्ञहरूका अनुसार मौसम सम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका पनि छन्। सन् 1884 तापक्रमको अभिलेख राख्न शुरू भए यता बेलायतको सबैभन्दा तातो 5 वर्ष मध्ये पछिल्ला 4 वर्ष परेका छन्। त्यस्तै अहिलेसम्मकै सबैभन्दा बढ़ी गर्मी भएका 10 वर्ष सबै पछिल्ला 2 दशकभित्रका मात्रै रहेका छन्। यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा अघि बढ़िरहेको समेत स्पष्ट पार्ने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाली क्युबाली नेता एवं पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अमेरिकी नागरिकको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार दायर गरेको मुद्दामा क्यास्ट्रो सहित 5 जनामाथि सन् 1996 क्युबा र फ्लोरिडा बीच उड़िरहेका 2 विमान खसालिएको घटनामा 3 अमेरिकी सहित 4 जनाको मृत्यु भएको आरोप लगाइएको हो। त्यस्तै संयुक्त राष्ट्रसंघले सन् 2025 विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ, जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको जोखिममा भाग्ने प्रयास गर्दा समेत मृत्युवरण गरिएको अध्ययनले उल्लेख गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना पनि नष्ट हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।
12: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपालले उद्घाटन खेलमै चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको छ। काभा च्याम्पियनशीपमा आयोजक नेपाल सहित 8 राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनशीप जित्ने टोली सीधै एसिया कपमा छनौट हुनेछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटक वरियता समेत प्राप्त गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 घरेलु टोली नेपालले आज अमेरिका विरूद्ध प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अंक सुधार गर्ने लक्ष्य राखेको छ। स्कटल्याण्डलाई हराएर अमेरिका 38 अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। नेपाल 22 अंकका साथ 5 स्थानमा छ। नेपालले 6 स्थानको नामिबियासँग बराबरी अंक जोड़ेको छ। एक स्थान माथि रहेको नेदरल्याण्डस नेपालभन्दा 6 अंकले अगाडि छ। नेपालले अहिलेसम्म त्रिभुवन क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन। अखिल नेपाल टेबल टेनिस संघले 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता 14 जेठबाट शुरू गर्ने भएको छ। संघका अध्यक्ष विजेन्द्र बहादुर हमालले प्रतियोगितामा सिनियर, जुनियर र क्याडेट गरी 11 स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। र भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गत 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा 11 अन्डर 193 स्कोर गर्दै शीर्ष स्थान बलियो बनाउनु भएको छ।
3: सांसदहरूले आफ्नो क्षेत्रको सुधार र विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल, कुराकानी, कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सिचल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब विकास निर्माणमा सांसदको चासो. सिद्धान्त सांसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा विकास निर्माणको प्रतिबद्धता जडाई मत पाउने अवस्था हुँदैन. विकास निर्माणमा सांसदको भूमिकाका बारेमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासुना थापासँग कुराकानी गरेका छौं.
5: मैले सबैलाई म झुटो बोल्दिन हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ.
2: कतिको पुल प्लेस आएको, कतिको फोन आइरहेछ त,
5: त्यस्तो खासै त्यति चाहिँ आएको छैन. तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर. मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु. त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने. त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौ कि.
2: सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा. तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारिदिनु पर्यो,
5: यस्तो पारिदिनु पर्यो भन्ने परेन. मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु. जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो.
2: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो.
5: मैले उठाएन, मैले भाषणमा
2: पेट्रोलियमको कुरै गर्नु भएन.
5: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ. मैले यसलाई
2: अहिले चाहिँ सरकारले
5: प्राथमिकता दिन्छु भनेर चाहिँ मैले आउने बित्तिकै प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन सम्वाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ. सुनाउन कुरा चाहिँ सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर. दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेर किन उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यहाँ भन्न सक्न पनि त्यो पनि त विकासको एउटा बाटै हो नि त भनेरै म यो बाटो बनाइदिन्छु भनेर नपर्ने त छैन नि.
2: जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति.
5: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि. यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
2: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पुरा गर्न.
5: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
2: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ.
5: मैले गर्नु छ त्यहाँ धेरै गर्नु छ. मेरो हस्पिटलहरू अस्त व्यस्त छ, पूर्णता दिनु छ. रुबेरियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ. त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिन पर्ने छ. त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ. मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज. मैले यहाँ संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ. धेरै चिजहरू छ.
2: कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासुना थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
17: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही. अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश.
2: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित. सार्वजनिक ऋण 30 खर्ब नजिक. पूर्व अर्थमन्त्रीसँग आगामी बजेट निर्माणबारे छलफल.
17: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण. बागमतीमा तोकियो बजेटको सीमा. नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै.
2: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क. बेलायतमा जलवायु संकट. पूर्वाधार विस्तारमा जोट. क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग.
17: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी. आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही जेठ 14
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा विपक्षी दलहरूले खोजिरहेका छन्, नआउँदासम्म अगाडि बढ़न नदिने भनेर विरोध पनि गरिराखेका छन्। विरोधका बीच संसदीय काम कार्यवाही पनि अगाडि बढ़ेको छ। यहाँ एउटा मंच जस्तो देखाइएको छ, जहाँ एउटा हात मंचमा रहेको माइकमा छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिको, र अर्को हात भने पछाडि ढोकातर्फ देखाउन खोजिएको छ, र एउटा खुट्टा उठिसकेको छ, माइक समातेर केही बोल्दै गरेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, म बोल्दिन भन्दै मेरा दुई शब्द यही टुंग्याउँछु। हस्त, धन्यवाद।
2: हस्त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिल्प

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट IPS तथा इन्टरनेशनल पेमेन्ट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: जरुरी सूचना, विभिन्न कारणले बिचैमा पढाइ छुटेका विद्यार्थीहरूको लागि SEE पास गर्न कक्षा 10 र 8 को साथै कक्षा 1 देखि 7 सम्म भर्ना खुल्यो। दैनिक स्कूल आउन नसक्ने विद्यार्थीहरूको लागि अनलाइन कक्षाको व्यवस्था, सम्पर्क सहयोगी पाठशाला, वैकल्पिक विद्यालय, बालुवाटार भाटभटेनी चोक, नोबेल ब्याङ्कको ठिक अगाडि। फोन नम्बर 98510-92152, 98510-92152।
2: कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।

व्यवसायी भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको सिफारिश। करिब 20 अर्ब बिगो र 10 वर्षसम्म कैद दावी गर्न माग। विपक्षी दलहरूको विरोधका बीच विधेयक पारित। प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन नसकेको भन्दै सभामुखको आलोचना। बाल बालिकालाई हुने सजाय घटाउन कानून संशोधन गर्ने सरकारको तयारी। मुद्दा चलाउने उमेर कम्तीमा 12 वर्ष बनाउने गरी ऐन संशोधनका लागि मस्यौदा निर्माण। द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको भनाई। र काबा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत पहिलो खेलमा आज नेपाल र भारत खेल्दै।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
4: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुवी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीहरूको भनाइ छ। अध्ययनमा संलग्न एक अधिकारीले भने सायद अर्को साता मुद्दा दायर हुन्छ। बीमा धितोपत्र र शेयर कारोबार सम्बन्धी कानून विपरीत कसुर गरेकामा आरोपित विरूद्ध 2-10 वर्षसम्म कैद, बिगो बमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गर्ने तयारी छ। विभागले सुलभलाई 21 चैत र भट्टलाई त्यसको 2 दिन अघि 19 चैतमा पक्राउ गरेको थियो। सुलभका बुबा समेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकर भने 20 चैतमा पक्राउ परेका थिए। 2 दिन हिरासतमा राखेर शंकरलाई विभागले हाजिरी जमानीमा छोडेको थियो। भट्ट र सुलभ हिरासतमै छन्। कोल्चालाई पनि पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो, तर सर्वोच्च अदालतको आदेशले उनी रिहा भइसकेका छन्। अन्य आरोपित फरार छन्।
3: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजी बीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी कंग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अन्य विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराएका हुन्। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री वालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भने अनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कंग्रेसका सचेतक निष्कल राईले बताए। विपक्षी दलले वेल घेरिसकेपछि सभामुखले सदन अगाडि नबढ़ाएको भए हुन्थ्यो, उहाँले पेलेर जानुभयो, त्यो सभामुखको मर्यादाभित्र भएन। राईले भने सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन रूलिङ गर्नुपर्ने हो, तर सक्नु भएन। रूलिङ गर्न किन सक्नु भएन भन्ने प्रश्न सभामुखमाथि उठेको छ। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दोलालले सभामुखबाट नियमावलीको व्यवस्था मिचिएको बताए। हिजो नियम विपरीत आचरण भएको छ, सभामुखबाट सदनमा नियम मिचिएको छ। प्रधानमन्त्री नआउनु भएपछि र विपक्षी दल वेलमा गएपछि प्रतिनिधि सभा बैठक स्थगित गर्न सकिन्थ्यो, दुलालले भने। सांसदले विधेयकमाथि संशोधन हाल्नु भएको थियो तर बोल्न पाउनु भएन, सभामुखले बोल्ने वातावरण बनाउनु भएन। विधेयकमाथिको छलफलमा सहभागी हुने सांसदको अधिकार सभामुखले कुण्ठित गर्नुभएको छ। सभामुखका गतिविधिले सदन सरकारको छायामा पर्यो भन्ने अनुभूति भयो। 15 जेठमा बजेट भाषण हुनु पहिले नै प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रश्नोत्तर गर्ने समय तय गर्न माग गरिएको तर सभामुखले नमानेको राप्रपाका सचेतक खुशबु ओलीको भनाई छ।
5: यसमा सुकुम्बासीको विषय आयो, उहाँको पहिरनमा हाम्रो कन्भर्सेसनहरू डाइभर्ट भयो, विषयान्तर निकै हुँदैछ सभामुख महोदय। त्यही भएर यी महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्नको लागि उहाँसँग सोध्नुपर्ने प्रश्नहरू छन् र प्रश्न सोध्नु भनेको समस्यालाई सम्बोधन र समाधान निकाल्न खोज्नु हो, यो विरोधाभास होइन। यस्ता विषयहरू छन् जुन प्रधानमन्त्रीको गम्भीरता हामीले खोजेका हौ। परिच्छेद 9 लेखिएको कुरा प्रधानमन्त्री आउनु पर्ने महिनाको एक पटक 15 उत्तर दिनुपर्ने प्रश्नको भन्ने कुरालाई यहाँ अस्वाभाविक मान्नु चाहिँ गलत हुन्छ। त्यही भएर यहाँ निर्धारण गर्नेछ सभामुखबाट भनिएको छ, यहाँले रूलिङ गर्नुहोस् भनेर हामी यहाँसँग निवेदन गर्न चाहन्छौ।
3: विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अरियाल बैठक स्थगित गरेर शाहलाई भेट्न पुगेका थिए। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिएनन्। प्रधानमन्त्रीलाई भेटेर फर्केपछि सभामुखले दलका सचेतकहरूसँग पनि छलफल गरेका थिए।
4: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न विधेयकको मस्यौदा तयार गरेको छ। मस्यौदामा जन्मदर्ता, बाल न्याय प्रणाली, सजाय निर्धारण, बाल सुधार गृह, लैंगिक समानता र अदालतको अधिकार क्षेत्र सम्बन्धी विभिन्न व्यवस्था परिमार्जन प्रस्ताव गरिएको छ। बाल बालिकालाई हुने सजाय घटाउने, सुधार अवधि कम गर्ने र कानूनी प्रक्रिया थप बाल मैत्री बनाउने उद्देश्य सहित सरकार पक्षसँग सुझाव संकलन भइरहेको मन्त्रालयले जनाएको छ। कान्तिपुर कर्मी प्रकृति दाहालले तयार पारेको सामग्री। जन्म दर्ताका विषयमा ऐनको दफा 4(3) रहेको बाल बालिकाको आमाले चाहेमा भन्ने शब्दावली हटाएर बाल बालिकाको आमाले र आमाको मृत्यु भएको वा पत्ता नलागेका अवस्थामा परिवारको अन्य सदस्य वा संरक्षकले चाहेमा भन्ने व्यवस्था मस्यौदामा राखिएको छ। हाल ऐनको दफा 4(3) जबरजस्तीकरणी वा प्रचलित कानून बमोजिम सजाय हुने हाड नाताकरणीबाट जन्मिएका बाल बालिकाका आमाले चाहेमा आमाको नाम मात्र उल्लेख गरी जन्म दर्ता गरिदिनुपर्नेछ भनिएको छ। मस्यौदामा आमा वा संरक्षकले जन्म दर्ता गर्न नसके सम्बन्धित स्थानीय बाल अधिकार समितिको सिफारिशमा पंजीकरण पदाधिकारीले जन्म दर्ता गरिदिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। मूल ऐनको दफा 5(2) छोराछोरी शब्दावलीमा पनि संशोधन गरी लैंगिक समानता झल्किने गरी छोराछोरी, छोराछोरा र छोरी छोरी शब्द राख्न प्रस्ताव गरिएको छ। हाल ऐनको दफा 5(2) कसैले पनि बाल बालिकाको पालन पोषण, शिक्षा, स्वास्थ्य उपचारमा छोराछोरी, छोरा वा छोरी, छोरी वा अघिल्लो पति वा पत्नी वा पछिल्लो पति वा पत्नीबाट जन्मेका छोराछोरी बीच कुनै भेदभाव गर्न पाइने छैन भनिएको छ। दफा 11(3) रहेको प्रावधानमा बाल अदालत, प्रहरी कार्यालय, संरक्षक, अभिभावक र अन्य निकायबाट भन्ने वाक्यांश मस्यौदामा हटाइएको छ। गोपनीयताको अधिकार रहेको सो दफामा हाल बाल अदालत, प्रहरी कार्यालय, संरक्षक, अभिभावक वा अन्य निकायबाट कसूरजन्य कार्यको आरोप लागेका वा पीड़ित बाल बालिकाको नाम, थर, उमेर, लिंग, पारिवारिक पृष्ठभूमि, सो लगायत बाल बालिकाको विवरण कानून बमोजिम बाहेक अन्यत्र प्रयोग गरिनु हुँदैन भन्ने उल्लेख छ। ऐनको दफा 24 पूर्वपक्ष सम्बन्धी व्यवस्था पनि संशोधन गरिन्छ। दफा 24 हाल 5 उपदफा रहेकामा एक उपदफा थप्न प्रस्ताव गरिएको छ। उपदफा 5 कसैको जिम्मा लगाइएको बाल बालिकाले बाल अधिकारद्वारा तोकिएका शर्तको पालना नगरेमा निजलाई बाल सुधार गृहमा राखी मुद्दाको पूर्वपक्ष गर्न सकिने उल्लेख छ। मस्यौदाको उपदफा 6 दफा 5 जुनसुकै कुरा लेखिएको भए तापनि कसूरजन्य कार्यको अभियोग लागेको बाल बालिका 18 उमेर भएपछि फेला परेमा वा बाल अदालत अदालतमा हाजिर हुन आएमा बाल अदालतले त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम धरौटी वा जमानत माग गर्न मुद्दाको पूर्वपक्षका लागि थुनामा राख्न बाधा पर्ने छैन भनिएको छ। दफा 27 रहेको अनुसन्धान र अभियोजनको अधिकार सम्बन्धी व्यवस्था पनि संशोधन गर्न लागि 10,000 बिगो वा 1 कैद हुने कसुरमा अनुसन्धान अधिकारीले निर्णय गर्न सक्ने र 30,000 बिगो वा 3 कैद हुन सक्ने कसुरमा सरकारी वकिलको अधिकार रहने व्यवस्था मस्यौदामा राखिएको छ। हाल ऐनमा दिशान्तर गर्न सक्ने व्यवस्था अन्तर्गत 5,000 रूपियाँसम्म बिगो भएको वा 2,000 रूपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद हुन सक्नेमा अनुसन्धान अधिकारीले 10,000 रूपियाँसम्म बिगो भएको वा 5,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद हुन सक्नेमा सरकारी वकिलले र जतिसुकै बिगो भएको वा जतिसुकै जरिवाना वा कैद हुन सक्ने बाल अदालतको जिम्मेवारी हुने उल्लेख छ। दफा 36 सजाय सम्बन्धी व्यवस्थामा बाल बालिकाको उमेर सम्बन्धी व्यवस्था परिवर्तन गर्न प्रस्ताव गरिएको छ, जसमा बाल कसुरमा फौजदारी जिम्मेवारी 10 वर्षको सट्टा 12 वर्ष कायम गर्ने भनिएको छ। हाल कसुरजन्य कार्य गर्दा बाल बालिकाको उमेर 10 वर्ष भन्दा कम भए निज उप कुनै प्रकारको मुद्दा नचलाइने र निजलाई कुनै किसिमको सजाय नहुने व्यवस्था छ। बाल बालिकालाई हुने कैद सजाय वयस्कलाई हुने सजायको आधा भन्दा बढ़ी 5 वर्ष ननाग्ने तथा 2/3 सजाय गर्दा 7 वर्ष भन्दा बढ़ी नहुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल 14 वर्ष वा सोभन्दा माथि र 16 वर्ष भन्दा कम उमेरको बाल बालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ। 16 वर्ष वा सोभन्दा माथि र 18 वर्ष वा सोभन्दा कम उमेरको बाल बालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको 2/3 सजाय हुने पनि ऐनमा उल्लेख छ। विधेयकको मस्यौदामा दफा 38 अन्तर्गत बाल सुधार गृहमा रहेका बाल बालिकाको सुधार अवधि घटाउन छूट दिन वा प्यारोलमा राख्न सकिने व्यवस्था थप गरिएको छ। राम्रो आचरण, शिक्षा तथा सिप विकासमा निरन्तरता वा गम्भीर रोग लागेको अवस्थामा अदालतमा सिफारिश गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको हो। हाल ऐनमा बाल अदालतको निर्णय बमोजिम बाल सुधार गृह कुनै संस्था व्यक्तिको संरक्षण वा निगरानीमा बसेका बाल बालिकाको व्यवहारमा सन्तोषजनक सुधार आए बाल कल्याण अधिकारीले त्यस्तो बाल बालिकाको सुधार अवधि घटाउन वा छूट दिन बाल अदालत समक्ष सिफारिश गर्न सक्ने व्यवस्था छ। दफा 42 18 वर्ष पूरा गरेका व्यक्तिले बाल सुधार गृहभित्र फौजदारी कसुर गरेमा अनुसन्धानका लागि अदालतको अनुमति लिएर प्रहरी हिरासतमा राख्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। हालको ऐनमा विवादमा परेका कुनै बाल बालिकालाई नेल वा हत्कडी लगाउन वा एकान्त कारावास वा थुना वा कैदमा राख्न नमिल्ने उल्लेख छ। दफा 43 उपदफा 3 थप गरिएको छ, जस अनुसार बाल सुधार गृहभित्र सुरक्षा चुनौती उत्पन्न भए सुरक्षाकर्मी प्रवेश गरी आवश्यक बल प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर हाल ऐनमा बाल अदालतले आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र स्थापना भएका बाल सुधार गृहको अनुगमन तथा निरीक्षण गर्न त्यस्तो बाल सुधार गृहलाई आवश्यक निर्देशन दिन र बाल सुधार गृहमा रहेका बाल बालिकाको सुधारको स्थितिका सम्बन्धमा त्यस्तो बाल सुधार गृहलाई प्रतिवेदन पेश गर्न लगाउन सक्ने उल्लेख छ। ऐनको दफा 56 संस्थाको प्रमुख जिम्मेवार हुने दफामा कुनै संस्थाले संरक्षकको जिम्मेवारी पाएको भए त्यस्तो संस्था प्रमुख बाल बालिकाको हेरचाह तथा पालन पोषणका लागि अन्तिम जिम्मेवार मानिने उल्लेख छ। तर संशोधित मस्यौदामा अन्तिम जिम्मेवारी शब्दावली हटाएर पूर्ण जिम्मेवारी राखिएको छ। दफा 65(1) उच्च अदालतको सट्टा बाल अदालत शब्द प्रयोग गर्ने प्रस्ताव गरिएको छ। हाल ऐनमा बाल बालिकाको अधिकार उल्लंघन गरेमा वा बाल बालिकाको दायित्व पूरा नगरेमा अधिकारको प्रचलन वा दायित्व पूरा गराउनका लागि सम्बन्धित बाल बालिका वा सरकारवालाले सम्बन्धित उच्च अदालतमा सोझै निवेदन दिन सक्ने उल्लेख छ। दफा 83 बाल बालिकाको उमेर कायम गर्ने अधिकार सम्बन्धी व्यवस्था पनि संशोधन गर्ने तयारी छ। त्यसमा अदालतबाट जारी बाल बालिकाको जन्म दर्तामा उल्लेखित जन्म मिति भन्ने खण्ड क झिकिएको छ। मन्त्रालयले दिशान्तर सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन मार्फत फराकिलो बनाउन लागि जनाएको छ। बाल सुधार गृहभित्र हुने तोडफोड, आगजनी, भाग्ने प्रयास तथा मानव अधिकार हनन रोक्न पनि कानूनी व्यवस्था आवश्यक रहेको निष्कर्ष सहित संशोधन अघि बढ़ाइएको मन्त्रालयको भनाई छ। मन्त्रालयका बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गा प्रसाद चालिसेले ऐन संशोधनका लागि सम्बन्धित निकाय, सरोकार पक्ष र मन्त्रालयहरूसँग राय, सल्लाह तथा सुझाव लिने प्रक्रिया जारी रहेको बताए। संशोधन प्रक्रिया अन्तर्गत सार्वजनिक सूचना जारी गरेर सुझाव मागिएको छ। विभिन्न क्षेत्रबाट सुझाव आइरहेको छ। उनले भने सुझाव अनुसार मस्यौदा परिमार्जन गरेपछि कानून मन्त्रालय पठाउँछौ, त्यसपछि मन्त्री परिषदबाट स्वीकृत गरेर विधेयक संसदमा ल।
3: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
9: Extreme energy drink. Taste the difference, feel the energy.
3: Kantipur Diary ma aba Kantipur Savistar.
10: Kantipur Savistar.
3: भारतमा अहिले एउटा मीम अर्थात मजाकबाट राजनीतिक मुभमेन्ट शुरू भएको छ, तर कुनै आन्दोलन र्याली प्रदर्शन बिना शुरू भएको डिजिटल मीमले त्यहाँ कक्रोच जनता पार्टी सीजेपी नामक राजनीतिक पार्टी नै खोलिएको छ। सो पार्टीले आम नागरिकले बेहोरिरहेको महँगी, बेरोजगारी, सुरक्षा लगायतका विषयलाई सम्बोधन कसरी गर्ला भन्ने प्रश्न उठ्न थालेका छन्।
11: राजनीतिक दल र सरकारको रवैयाप्रति असन्तुष्ट समाजका एक तप्का युवाको एउटा आम भाषा हुने गर्छ। उनीहरू भन्छन्, मलाई राजनीति मन पर्दैन, आई डोन्ट लाइक पोलिटिक्स, आई हेट पोलिटिक्स। त्यसैले उनीहरू राजनीतिक दल, नेताहरू र सरकारका काम कार्यवाहीप्रति बेखबर रहन्छन्। मानौ ती विषयले उनीहरूको जीवनमा कहीँ कतै छुदैन, तर राजनीतिलाई व्यवस्था गर्दैमा त्यसले नछुने भन्ने हुँदैन। त्यसो त राजनीति मान्दिन, मन पराउँदिन, घृणा गर्छु जस्ता विचारधारा राख्नु पनि राजनीतिक शास्त्रका अनुसार आफैमा एउटा राजनीतिक धारणा हो, जसले राजनीतिक सिद्धान्तको निश्चित धारणालाई पक्षपोषण गर्छ। भारतमा राजनीति प्रति व्यवस्था गर्ने युवा पंक्ति मध्येको एक तप्का अहिले राजनीतिक विषयमा प्रवेश गरेको छ। कक्रोच जनता पार्टीको नामले चिनिने सो पार्टीमा अधिकांश जेनजी समूहका युवा आकर्षित भएको पाइन्छ। मीम अर्थात मजाकबाट शुरू भएको विषयले अहिले कसरी भारतमा राजनीतिक मुभमेन्ट शुरू गरेको छ, त्यसबारे सर्वत्र चासो र चर्चा छ। प्राय सिद्धान्त, जातीय समीकरण, धर्म, क्षेत्रीय पहिचान जस्ता विषयले राजनीतिक पार्टीहरूको उदय हुने गर्छ। अहिले भारतमा त्यसको ठिक विपरीत राजनीतिक मुभमेन्ट शुरू भएको छ। त्यो सड़क र्याली र प्रदर्शनमा नभई सामाजिक सञ्जाल इन्स्टाग्राम, एक्स र मीम पेजको कमेन्ट सेक्सनबाट शुरू भएको छ। यो पार्टीको प्रतीक शक्ति र सत्ता होइन, बरू अस्तित्व हो। पार्टीले आफूलाई सगर्व कक्रोच जनता पार्टी सीजेपी भन्दै चिनाएको छ। पार्टीले बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगन गर्ने युवाका लागि पार्टी बनाएको आफ्नो मिशनमा लेखेको छ। यसको अर्थ पार्टीको सदस्यको योग्यता बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगने युवा रहेको बुझ्न सकिन्छ। हो, हुन त पार्टीको नाम सुन्न साथ हाँस उठ्दो लाग्छ, तर यो हाँस्यको पछाडि ठूलो आक्रोश, नैराश्यता र भारतमा व्याप्त बेरोजगारी हो, र यसले त्यो पुस्तालाई देखाउँछ जसलाई सशक्त बनाउनु पर्ने प्रणालीले नै निरन्तर उपहास गरिरहेको महसुस गराउँछ। त्यसैले यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनीतिक

0: संस्थाहरूमा आक्रमण गर्ने व्यक्तिलाई लक्षित गरी भनेको स्पष्टीकरण दिएका थिए। यद्यपि त्यो ढिलो भइसकेको थियो। सामाजिक सञ्जालले एउटा शब्द लिन भ्याइसकेको थियो, जुन थियो कक्रोच, र आजको इन्टरनेट युगमा एउटा शब्द सम्पूर्ण आन्दोलन सिर्जना गर्न पर्याप्त छ। त्यसपछि के भयो जुन कसैले अपेक्षा गरेका थिएनन्? चुपचाप अपमानित हुनुको सट्टा हजारौं भारतीय युवाले अपमानलाई पहिचानमा परिणत गर्ने निर्णय गरे। उनीहरूको तर्क थियो, यदि प्रणालीले बेरोजगार युवा कक्रोच देख्छ भने अब भेला भएको छ कक्रोचहरूले आफूलाई संगठित गर्ने। ठिक त्यस्तै भयो। कक्रोच पार्टी वा सीजेपीको जन्म मे 16 आसपास अनलाइनमा भयो। स्वर व्यङ्ग्यात्मक, डार्क ह्युमर र कटु यथार्थ कक्रोचको पहिचान बन्यो। उनीहरूको सदस्यता लिनेलाई मजाकको शैलीमा प्रश्नहरू सोध्छन्। के तपाईँ व्यावसायिक रूपमा आक्रोश पोख्न सक्नुहुन्छ? के तपाईँ रिल र नैराश्यतामा बाँच्न सक्नुहुन्छ? तपाईँका आफन्तहरूले तपाईँलाई भाइ बहिनी हो, जागिर कहिले खान्छौ भनेर सोधेका छन्। यी विषयले इन्टरनेटमा युवाको मन छोयो। क्षणभरमै यो विस्फोट भई मीम बन्यो र भाइरल बन्यो। प्रयोगकर्ताले प्रोफाइल चित्र परिवर्तन गर्न थाले र हास्यको रूपमा शुरू भएको विषय चाँडै नै डिजिटल क्रान्तिमा परिणत भयो। कक्रोच जनता पार्टीलाई 5 दिनमा इन्स्टाग्राममा 1,17,00,000 फलो गरेका छन्। पार्टीका संस्थापक 30 वर्षीय अभिजित दिप्के हुन्। उनले कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले प्रधान न्यायाधीश सूर्यकान्तको स्पष्टीकरणको निन्दा गर्छु भन्दै मजाक गरेका थिए। त्यसो त सीजेपीले एआई जेनेरेटेड एन्थम पनि जारी गरेको छ, जहाँ भनिएको छ, वी आर कक्रोच पार्टी, वी आर चिल्ड्रेन अफ अ बर्निङ सिटी। सीजेपीले भर्चुअल रूपमै पहिलो जेएनजी सम्मेलन गर्ने पनि बताएको छ। पछिल्लो समय भारतीय राजनीतिलाई तरंगित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट र सीबीएसआई जस्ता परीक्षामा प्रश्न पत्र आउट हुनु र गडबडीका बारेमा पनि सीजेपीले आवाज उठाएको छ। सीजेपीले 5 बुधे घोषणा पत्र पनि सार्वजनिक गरेको छ। उसको माग छ, अवकाशपछि कुनै पनि प्रधान न्यायाधीशलाई राज्यसभा सीट दिइने छैन। भारतका 46 प्रधान न्यायाधीश रंजन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए। त्यस्तै सीजेपीको अर्को घोषणा छ, यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपीएक कानून अन्तर्गत कार्यवाही हुनुपर्छ। संसद र क्याबिनेटमा महिलालाई 50% आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सीजेपीले घोषणा पत्रमा उल्लेख गरेको छ। त्यस्तै दल बदल्ने सांसद र विधायकलाई 20 वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उसको घोषणा छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेएनजीहरूको जस्तो नहुने पनि बताएका छन्। उनले भनेका छन्, यसमा म प्रश्न पार्न चाहन्छु, यस्तो तुलना गरेर भारतका जेएनजीको अपमान नगर्नुहोला। यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन्। उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ। लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौर तरिका पनि राम्रैसँग थाहा छ। भारतमा युवाहरूमा देखिएको यो उत्साह र उभारको आयतन दक्षिण एसियाका अन्य देशमा समेत देखिन्छ वा देखिँदैन, त्यो भने हेर्न बाँकी छ। अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा सुनिता लोहनी।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लुको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819372375।
4: चालू आर्थिक वर्षको 10 महिनामा करिब 4 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब 35 खर्ब रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको समीमता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा

0: छुटी रहेका अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सावा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई छ। गत वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29,75,04,00,00,000 रूपियाँ पुगेको छ।
1: अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले सन् 2025 विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणले ज्यान गुमाएको जनाएको छ, जसमा बाल बालिका तथा आम नागरिक उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्युवरण गरेको उल्लेख गरिएको छ। संयुक्त राष्ट्र संघले गत वर्ष विश्वभरका 18 क्षेत्रमा भएका द्वन्दहरूमा चिकित्सा सेवामा 1,350 भन्दा बढ़ी आक्रमणहरू रेकर्ड गरिएको उल्लेख समेत गरेको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पतालहरूमा क्षति पुर्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
2: खेलकुद समाचारको साथमा
3: हेल्दी लाइफ्स गुड।
0: घरेलु कोर्टमा उपाधि लक्ष्य सहित नेपाली महिला भलिबल टोली कावा महिला भलिबल च्याम्पियनशीपमा उत्रदैछ। त्रिपुरेश्वर स्थित राखे पकवर्ड हलमा च्याम्पियनशीप आज शुरू हुँदा नेपालको पहिलो खेल नै निकट प्रतिद्वन्दी भारत विरूद्ध छ। प्रतियोगितामा विजयी शुरूआत गर्दै उपाधि जित्ने नेपालको लक्ष्य छ। नेपालका मुख्य प्रशिक्षक जगदेश भट्ट घरेलु कोर्टमा पहिलो खेलमै विजयी शुरूआत गर्न चाहन्छन्। भारत च्याम्पियनशीपको साविक विजेता पनि हो, त्यसैले भारतीय कप्तान नन्दना कालापी पनि आफ्नो टोली उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको बताउँछिन्। नेपालको कठिन प्रतिस्पर्धी भारत नै हो। भारत विरूद्धको पहिलो खेल आफ्नो पक्षमा पारे अगाडि बढ़दा घरेलु कोर्टमा उत्साह भरिने विश्वास कप्तान निरुता ठगुन्नाको पनि छ। च्याम्पियनशीपमा एफआईभीबीको सेन्ट्रल एशियाभित्र रहेका नेपाल सहित 8 राष्ट्रमा इरान, किर्गिस्तान, भारत, श्रीलंका, बांगलादेश, मालदिव्स र कजाकिस्तानको सहभागिता रहनेछ। समूह एमा नेपाल र भारत सहित किर्गिस्तान र मालदिव्स छ। अर्को समूह बीमा इरान, श्रीलंका, बांगलादेश र कजाकिस्तान छ। जेठ 15 चल्ने प्रतियोगिता एफआईभीबी वरियताको भएकाले सहभागी सबै राष्ट्रका महत्वपूर्ण बन्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ।
1: अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै आज बिहान सूर्योदय 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। हौस कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई पूजनी र तारा विदा हुन्छौं। नमस्कार।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट केच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.in लगन अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघको सभा यो वसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघको सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआत म यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 8 गते शुक्रबार शुक्ल पक्षको षष्ठी तिथि, तदनुसार ईस्वी सम्वत 2026 मई 22 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। आश्वासन वाणीहरूले झुक्याउन सक्छन्, बलजस्ती गर्दा परिस्थिति बिग्रन सक्छ, शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु बान्धव बीच आत्मीयतामा कमी आउनेछ भने यस्तै सम्पत्तिमा पनि विवाद आउनेछ। सजग रहनुहोला, रोकेका काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्, पहिलेको सम्झौता तोड्नु पर्ने हुन सक्छ। आजको दिनमा मेष राशि हुने

मेष राशिपछि दोस्रो राशि रहेको छ वृष राशि। विभिन्न उपहार प्राप्त हुने समय देखिन्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्नका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएको कर्मको उचित प्रतिफल पाइनुको साथै महत्वाकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछन् र मेहनतले नाम दाम र इनाम भने दिलाउन सक्छ। आजको दिनमा वृष राशि हुने श्रोता

मेष राशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। व्यवहारले अरूलाई आकर्षण गर्ने बेला आज मेहनत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आमदानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखरता आउनेछ भने कामको जिम्मेवारी समेत बढ्नेछ। बुद्धिको उपयोगले मनोयोग्य धन आर्जन हुनेछ र मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोता।

मिथुन राशिपछि चौथो राशि रहेको छ कर्कट राशि। पहिलेको सफलताले हौसला जगाउनेछ भने बेसिडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखरता ल्याउनेछ। नयाँ कामको प्रस्ताव आउने सम्भावना देखिन्छ। पहिलेको कमजोरीलाई सुधार गर्ने मौका रहन्छ। व्यवसायमा पनि मनोज्ञ धनलाभ हुनुका साथै विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका देखिन्छ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कटकपछि पाँचौं राशि रहेको छ सिंह राशि। अवसरको खोजीमा आफन्त र परिवार बाटो टाढिनु पर्ने हुन सक्छ। छर छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। व्यवसायमा पनि लगानी बढ़ाउनु पर्ने समय रहेकाले पछिको लागि केही वस्तु पनि त्याग्नु पर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नु पर्ला, यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ र फजुल खर्च बढ्नुका साथै रकम जोहो गर्न निकै दौडधुप पनि गर्नुपर्ने हुन सक्छ। आजको दिनमा सिंह राशि हुने श्रोता।

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। केही रकम हात लागि भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो सामानमा अरूले दावी गर्लान्, अवसरवादीहरूबाट अलिक सजग रहनुहोला। तापनि दोहोऱ्याएर प्रयत्न गर्दा आंशिक फाइदा भने हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनुका साथै पछिका लागि गरिएको लगानीले पनि फाइदा दिलाउनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई।

कर्ण राशि पछि सातौं राशि रहेको छ तुला राशि। मेहनतले जिम्मेवारी दिलाउनेछ भने राम्रो कर्मको राम्रो मूल्याङ्कन हुनेछ। मेहनत गर्दा जीवन शैलीमा भने परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनका साथै विभिन्न अवसरले पनि पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदीय व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने सामाजिक काम गर्ने अवसर समेत प्राप्त हुनेछ र अरूलाई प्रभावित पारेर दम र प्रतिष्ठा कमाउने बेला पनि रहेको छ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

तोलेपछि आठौं राशि रहेको छ वृश्चिक राशि। समुदायको हितमा राम्रै काम गर्नु सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनुका साथै समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ र नाम दाम इनाम प्रतिष्ठा कमाउने बेला समेत देखिन्छ आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई।

वृश्चिक राशि पछि नौ राशि रहेको छ धनु राशि। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रिने भएले सताउनु सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। होलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव भने महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय देखिन्छ र लेनदेनले वाद विवाद निम्त्याउन सक्छ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनुराशिपछि दशौं राशि रहेको छ मकर राशि। प्रियजन सबको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनुका साथै अवसरका साथै चुनौती समय देखा पर्ने समय देखिन्छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नु पर्ला। केही अवसरका साथै चुनौती समय देखा पर्ने भएकाले अलिक होसियार रहनुहोला। तत्काल योजना पूरा नहुन सक्छ। आजको दिनमा मकर राशि हुने श्रोता

मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। परिस्थितिसँग सम्झौता गर्नु परे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोरीमा हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड़ भने जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम समेत प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया भने अघि बढ़ने सम्भावना देखिन्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोताहरूलाई कुम्भ राशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मेन राशि। श्रम परे पनि तारिफिकै काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य समेत प्राप्त हुनेछ। आमदानीको स्रोत बढ्नेछ भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनुका साथै बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ र सुख दुःख समाचारले उत्साह जगाउनेछ। आजको दिनमा मेन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज त जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घको सबैबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: हिमालय व्यवस्थापन समिति संगठन सम्बन्धी हिमालय मावि खाप भरिको अत्यन्त जरुरी सूचना। हिमालय मावि खाप भरिको विद्यालय व्यवस्थापन समितिको ऐनक 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खाप भरिको विद्यालय व्यवस्थापन समितिको गठन ऐनक 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनश्च अनुरोध गर्दछौ। मिति ऐनक 2083 जेठ 10 गति आइतबार स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण समय बिहान 11 बजे प्रधानाध्यापक तारा बहादुर बुढा थोकी हिमालय व्यवस्थापन समिति संगठन हिमालय मावि खापद्वारी संखुवा सभा।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
3: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
2: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
0: स्थान खाबर हिट साधनी चोक संखुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप मोबाइल नम्बर 9852-51-786 र 9871-06-786।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न, फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026522033, 026523619 र 98521612।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 553 40 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 98422267।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई

0: विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572 67, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा उपस्थित छु। आज पनि पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त हुनेछ, के भन्छ तपाईँको फली ज्योतिष शास्त्रले, आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बारु राशिफल र तपाईँसँगका विशेष कुराकानी अनि तपाईँसँगका प्रत्यक्ष कुराकानी सँगसँगै धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष तपाईँका प्रश्नहरूको उत्तर पनि दिँदै हामी अगाडि बढ़िरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल, आज जेठ 8 गते, आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज मे 22 तारीक, नेपाल सम्मत 1146 अनलाफ। रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज षष्ठी तिथि छ। 17:40 12:18 तिस्य नक्षत्र 8:33 बिहानको 8:39 मृत्युयुग 22:03 गरकरण 45:30 आज आनन्दादी युगमा भने उत्पात युग रहेको छ। आजको दिन मानको समय 33:57 बिहान सूर्योदय, विशेष गरी हेर्दा 5:14 सूर्योदय भएको थियो भने साँझ सूर्यास्त 6:49 रहने देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका ग्रह गोचर। सूर्य वृष राशिमा रहेका छन्। चन्द्रमाको अवस्था आज कर्कट राशिमा छन् भने मंगल ग्रहको मेष राशिमा अवस्था देख्न सकिन्छ। बुध ग्रह यतिखेर वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र यतिखेर मिथुन राशिमा रहेका छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ। नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट, सयौं रेडियोबाट एकैसाथ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तपाईँ सुन्दै आउनु भएको छ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा अबको क्रममा भने पालो रहेको छ तपाईँका ग्रह गोचर। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज चौथो चन्द्रमा मन कता कता बेचेन रहनेछ। मन तपाईँको लागि काममा अधुरोपनहरू, खर्चिलो दिन पनि आजको राशिमा संकेत छ। सकारात्मक ऊर्जाका साथमा दिन प्रारम्भ रहनेछ। मन प्रसन्न रहनेछ भने गर्दै आएका हरेक काममा पनि सफलता मिल्नेछ। तपाईँले सोचेका कामहरूबाट सफलता हात पार्ने योग छ। गर्दै आएका हरेक कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुने हल्का योगहरू पनि देख्न सकिन्छ। इष्टमित्रहरूको साथ र सहयोगले गर्दा काममा सफलता पनि मिल्ने योगहरू राशिमा संकेत छ। कर्कट राशिको लागि लग्नमा चन्द्रमा ऐश्वर्य थपिनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्, अधुरो कामहरू पूरा हुन्छन्। आमदामी भन्दा पनि पठन पाठनमा मन र ध्यान केन्द्रित हुने योग छ। द्वादश स्थानको चन्द्रमा आजको लागि अलि अशुभ कारक, खर्चमा वृद्धि गराउने, औषधि मूल्यवर्धन खर्च, अनावश्यक झै झगडामा दिन व्यतीत हुने सक्ने सम्भावना भएकाले आफ्नो बोली र व्यवहारलाई एकदम सुधार गर्दै भगवानसँग प्रार्थना गर्दै ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुन्छ। सोचेका कामहरू पूरा हुनेछन्। अधुरा काम पूरा हुँदा मन हर्षित रहनेछ। व्यापार र वाणिज्य कर्ममा शुभ छ। लामो दूरीको यात्रामा पनि आजको दिन शुभ लक्षणहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आटेका ताकेका कामहरूबाट पनि सफलता हात पार्ने योग देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। कृषि र पशु चौपायमा वृद्धि रहनेछ। सांगीतिक क्षेत्रमा सामान्य रुचि पनि वृद्धि रहने योग देखिन्छ। तपाईँले सोचेका कामहरूबाट सफलता प्राप्तिको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावनाहरू आजको राशिबाट संकेत ग्रहमा वृश्चिक राशिलाई देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आजको दिनमा धर्म कर्ममा पनि रुचि बन्नेछ। अध्ययन अध्यापनमा रुचि वृद्धि रहनेछ। पठन पाठनको काममा सफलता हात पर्दै जाँदा मनमा भने हर्ष र उल्लासले भरिपूर्ण रहने योग छ। घरमा अतिथिहरूको आगमनको सम्भावना छ। दाजुभाइसँग सफलताको यात्राहरू रहन सक्छन्। अलिकति केही मनमुटाव वृद्धि कमी हुन सक्ने योग छ। आज प्रेम प्रेमीका बीचमा सफलता योग रहन्छन्। नयाँ साथीहरूका प्रेम प्रस्ताव र नयाँ साथी बन्ने हका योगहरू पनि राशिबाट संकेत मकरलाई देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा साढे सातको अन्तिम शनि हुनु, लग्नमा राहु हुनु र यताबाट छैटौं ग्रह हुनु स्वास्थ्यमा अलिकति केही गडबडी हुन सक्छ। मनमा भने कुरा धेरै खेल्न सक्छ। शत्रुले कुरा काट्न सक्नेको संख्यामा वृद्धि राशिमा संकेत छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। लामो दूरीको यात्राहरू पनि सहज हुनेछन्। गर्दै आएका काममा सफलता हात पर्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू सहित हामीले राशिफल प्रस्तुत गर्यौं पञ्चाङ्ग सहितको। अब हामी तपाईसँग हिजो अस्तिका झैं आज पनि कुराकानी गर्छौं। तपाईका मनमा लागेका केही मनका जिज्ञासाहरू भए कमेन्टबाट पनि केही समस्याको समाधान हुन सक्छ अथवा हामी तपाईका जिल्ला जिल्लामा आउने कुरा पनि जानकारी तपाईलाई गरिरहेका छौं। तपाईलाई हिजोदेखि थाहा भइसकेको छ हामी खाँदबारी आउँदैछौ। खाँदबारी पनि धेरै दिन छैन, अब कति दिन छ? आज कति गते हो? आज 8 गते। अब धेरै दिन छैन, सकियो। अब हेर त, भेट भइहाल्ने भयो। अब तर एउटा कुरो भनौँ, खाँदबारीबाट हिजो लगभग 20 फोन आयो जम्मा, भनेपछि हामीलाई धेरै दिनको लागि आउनुपर्ने खालको खाँदबारीलाई समय छुट्याउनु पर्ने जस्तो लागेन। किनभने अब आज पनि रेडियो शङ्खुवा सभाबाट कार्यक्रम सुनेर कतिले फोन गर्नुहुने रहेछ, अनि त्यस पछाडि हामी बल्ल तपाईँहरूलाई भोलि अथवा पर्सिदेखि यस ठाउँमा बस्नेछौ, यति गतेबाट भेट हुन्छ भनेर जानकारी गराउँछौ। र हामीलाई फोन गर्नुभएका भक्तहरूलाई हामीले आफ्नो तरिकाले त उहाँहरूलाई जानकारी दिइसकेका छौं। तपाईँले फोन गर्नुभएको छैन भने चाहिँ सम्पर्कमा रहनुहोला। भोलि पहिले पहिलेको जस्तो त्यहाँ हुन्जेलसम्म भेट नहुने होइन, त्यहाँबाट फर्केर हिलेतिर आएर हामी चिनाएर थालिसकेपछि गुरु शङ्खसभा कहिले आउनुहुने भन्नुहुन्छ कतिले। क्या यो भने के हो भने रेडियो दिनदिने नसुन्नुको घाटा पनि हो, त्यस कारणले गर्दा आफूले अरूलाई पनि सबै सबैलाई जानकारी दिँदै अगाडि बढ्नुहोला, राम्रो हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने क्रममा छौं। आज खोटाङ मंगर भाइले सर्लाहीबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ र होम राईले राधे राधे भन्नुभएको छ, धन्यवाद छ। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरैभन्दा धेरै तपाईँहरूको बारेमा हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर के एउटा कुरा आग्रह गरे भने, हामी यो जेठ महिनामा खाँदबारी जाँदै गर्दा असार महिनामा हामी इटरी होइन अनिखेर चाहिँ धनकुटा अनिखेर चाहिँ बा झापातिर पनि आउने हो कि भन्ने पनि कुरो हुँदैछ। कति कति फोन आउँछन्, कुन कुन ठाउँबाट हामी एक नम्बर प्रदेश त्यो बेला सबैतिर घुमेर फर्किने भन्ने तयारीमा छौं। हर्कराज राई लेख्नुहुन्छ, जय श्री राधे राधे गुरुदेव, म हर्कराज राई हो, भोजपुर नगरपालिका एक सिबुखामबाट रेडियो 95.5 मेगाहर्ज शङ्खुवासभाबाट सुन्ने गर्थे, तर हाल केही महिनादेखि काठमाडौँ छु र आज सनातन रेडियो नेटवर्कबाट सुन्दैछु गुरूजी। ओम नम शिवाय भन्नुभएको छ, धन्यवाद छ। अब हामी तपाईँको गाउँतिर जाँदैछौ, गाउँतिर भनिदिनु होला, अनि फोन गर्नुभयो भने हामी त्यही अनुसारले तपाईँहरूलाई समय मिलाएर भेटघाट गरेर तपाईँहरूसँग चिनाहरू हेर्ने, चिनाहरू बनाउने कामहरू पनि गर्ने प्रयास गरिरहन्छौ। अहिले कार्यक्रमको बारेमा यतिखेर कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे श्याम हजुर, को बोल्दै हुनुहुन्छ? अनि के नाम अरे?
1: लीलामाया।
0: अनि हेलो भन्छन् त सुरुमै, तँ पनि शङ्ख सभा यति त्यति राम्रो जिल्लाका मान्छेले। अनि आवाज नआए पनि राधे राधे भन्ने हो नि त, हेलो हेलो भने आवाज आउँछ त, राधे भनेपछि कति मिठो सुन्ने हो नि पो आवाज आउँछ होइन। कुन ठाउँमा हुनुहुन्छ अहिले? त्यही त, कुन ठाउँमा भनेको? शङ्ख सभा जिल्ला भयो, कुन ठाउँ भनेको? कुन गाउँमा हुनुहुन्छ, कुन पालिकामा, कुन वडामा हुनुहुन्छ? धर्मदेवीमा। रेडियो सुन्नुहुन्छ दैनिक रूपमा? अनि हामी खानपारी आएको कुरो थाहा पाउनु भयो त?
1: हजुर, खोइ रेडियो त्यति मजाले नै टिपिरहेको छैन, गुरु सुन्न त सुन्छु तर
0: रेडियो धर्मदेवीतिर रेडियो टिप्दैन?
1: हजुर, त्यति मजाले टिप्दैन यो शङ्खर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोराको बारेमा। गुरु,
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2078 माघ 25।
0: माघको 25 गते के भएको थियो?
1: हजुर, मङ्गलबार 8:23।
0: 8:23 बिहान कि बेलुका?
1: बिहानको।
0: कुन जिल्लामा भयो जन्म?
1: झापा।
0: झापा कहाँ ठाउँमा? कुन ठाउँमा? आम्दा हस्पिटल हो? 78 सालको माघको 25 गते 8:23 भरणी नक्षत्रको दोस्रो पावबाट नाम जोड्छ, राशिको नाम लुबाट लुकमणी नाम आउँछ। छोरा हो यो? छोरा लुकमणी नाम राख्नु, मेष राशि हुन्छ। कालसर्पयोग पर्या रहेछ, कालसर्पयोगले राति झस्किने तर्सिने एकदम धेरै समस्या हुन्छ र छोरोको जन्म पश्चात घर परिवारमा अलिकति कुराहरू कम कम मिल्ने भएको छ हो। अब यसलाई कालसर्पयोगको शान्ति गर्ने, कवचहरू धारण गर्ने, पूजापाठहरू गर्ने राम्रो हुन्छ है। धनस्थानमा चन्द्रमाको युग छ, यसले भोलि गएर पैसाहरू धेरै कमाउने, विदेश जाने युग छ। पढाइमा चाहिँ टेक्निकल क्षेत्रमा राम्रो हुन्छ होइन। अहिले यो कालसर्पयोगको शान्ति गर्नु, कालसर्पयोग युगहरूको कवचहरू धारण गर्नुहोला। हामी खानपारी आउँदैछौँ, थाहा छ कि छैन? अब हामी आउने भनेको तपाईँलाई थाहा रहन्छ, अनि आएर फेरि फर्किनु पर्ने होला। तपाईँले आउनुहुन्न अनि फेरि म फर्केर आएर इतिहाले आएपछि कहिले आउने भन्नुहुन्छ तपाईँले फेरि है? होइन, ठिक छ, कार्यक्रम सुन्दै गर्नु होला। भेट्न मन लाग्यो भने भेट्न आउन सकिन्छ, चिनाहरू बनाउनको लागि है। आठ अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। ठिक छ, सबै कुरा कालसर्पयोगको शान्ति गर्नु, घर परिवारमा अलिकति कमजोरी भइरहेको अवस्थाहरू देख्न सकिन्छ, यसलाई विशेष ध्यान दिनुहोला, राम्रो हुन्छ है। बाबा आमासँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन, तर यो छोराको जन्म पश्चात अलिकति कुराहरू मिल्दैन भने क्या मैले। अब त्यो त सबै कुरो हेर्न त बाबा र आमाको चिना हेर्नुपर्छ होइन। यो कालसर्पयोग परेको बच्चा जन्मिसकेपछि अलिकति सम्बन्ध राम्रो छैन भनेको 78 सालदेखि अलिकति बिग्रन थाल्यो हो, त्यो खालको योग छ। अरू सबै कुरामा ऊ गर्नुहोला है। छुट्टिन्छु, राधे श्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी हरेक क्षेत्रबाट तपाईँहरूलाई संस्कार र संस्कृतिको जानकारीहरू दिने प्रयास गरिरहेका छौं। आधुनिक सज्जनहरू, वाट्सएपबाट धेरै फोन आएको मलाई प्राविधिकबाट यसरी प्राप्त भइरहेको छ। वाट्सएपमा अहिलेतिर फोन गर्न हुँदैन, वाट्सएपमा त तपाईँले दिउँसो फोन गर्न मिल्छ। 9845597658 मा तपाईँले वाट्सएप जोइन गर्न सक्नुहुनेछ र हामीलाई फेसबुकतिरबाट पनि कमेन्टहरू गर्दै गर्नको लागि लक्ष्मण सुवेदी 333 सर्च गरेर हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, राधे श्यामा ज्वरो। ए भगवान्, कहाँदेखि को बोल्दै हुन्छ? देउता शङ्खुवा सबैबाट। हजुरको शुभ नाम? सुजना नेउपाने। शङ्खुवासभाको कुन ठाउँमा हुनुहुन्छ त्यतिखेर? रेडियो दैनिक रूपमा सुन्नुहुन्छ? अनि हामी आएको कुरा आउने कुरा थाहा पाउनु भएको छ?
2: थाहा पाएको छु।
0: होइन होला, कहिले आयौँ हामी भन्नु दलु?
2: अब दुई दिन पछाडि।
0: दुई दिन पछाडि हिँड्ने भन्ने कुरो छ होइन। अनि फोन गर्नु भएको छ? दिउँसो भेट्न आउने कि नआउने त?
2: आउने।
0: चिनाहरू बनाउनु छ कि बाल बच्चाको चिना कोरिसक्नुभयो? बनाएको छ होइन। भनेपछि हेराउन आउने कि नआउने त?
2: आउने।
0: आउँदा खर्च हुन्छ, गाडी भाडा लाग्यो, के को बाबुलाई भेट्न जानु है?
2: लाग्दैन, यहाँबाट त धेरै लाग्दैन, वाना हो नि त घर।
0: ए वाना हो, ल ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा।
0: साल महिना गते समय भन्नु त?
2: 2065 साल भदौ महिनाको 17 गते मङ्गलबार बिहानको 8:05
0: बिहान। कुन जिल्लामा भयो जन्म?
2: शङ्खुवासभा।
0: छोरा कि छोरी? हजुर
2: छोरी नै हो, आफै।
0: ए तपाईँ आफै हो? यो तपाईँको चाहिँ 65 सालको भदौको 17 गते 8:05 जन्म भयो, हस्ता नक्षत्रको हो, दोस्रो पामा नाम जुरु छ, सबाट षष्ठीका नाम आउँछ, कन्या राशि हुन्छ। के नाम बेर्ने गर्नु भएको छ हजुर? हजुर पुण्यकला। चिना पनि पुण्यकला नै छ ला? चिना त मिस्टेक भइगयो नि। 65 सालको भदौको 17 गते 8:05 बिहान हो भने शङ्खुवासभा जिल्लामा जन्मिने मान्छेको नाम हस्ता नक्षत्रको दोस्रो चरणबाट नाम जोड्छ, अथवा दोस्रो पाऊ भन्ने गरिन्छ। सबाट पेरतिरेको सबाट अनि स्वस्तिका नाम आउँछ। अलि रिस झनक्क उठ्छ, पढाइ चाहिँ राम्रो छ, अलि कालसर्प एक परेछ है।
2: हजुर,
0: फेरि 14 वर्षदेखि राहु भन्ने कुरा चलेछ, के पढाइ राम्रो हुन्थ्यो, बिग्रियो नि। राहुले त पढ्नै मन लाग्दैन नि, फेरि तपाईँले चाहिँ पढ्ने बुक हेर्नुभयो भने एकदम उङ लागिहाल्छ है, हाई हाई आउँछ होइन। अनि बाबा अलिक कम कम बोल्नुहुन्छ
2: हो,
0: मम्मी अलि मोटी मोटी हुनुहुन्छ हो, असाध्यै कचकचे
2: हो।
0: ल अब मम्मीले कुट्नुहुन्छ त फेरि हो नभन्नु, फेरि मम्मीले यो कार्यक्रम सुन्नु भएको छ कि छैन? अहिले पनि सुन्नु भा लो आमा, कसकते हुन भएन, कालो सर्प एक परेर रहेछ, त्यसो भए राहु चल्या छ, असाध्यै अल्छी पनि तपाईँ। तर एउटा कुरो थाहा छ, तपाईँ जब जन्मिनु भयो नि घरमा यति धेरै राम्रो भयो, महालक्ष्मी युगमा जन्मिनु भएको छ, पैसा यति धेरै कमाउनुहुन्छ, कुरै नगर्नुहोस्। तर अहिले राहु चलिरहेको छ, राहुको शान्ति गर्नुपर्छ, लग्नमा मंगल मांगलिक परेको छ, यसले कहिलेकाहीँ वैवाहिक जीवनमा दोष लाग्न सक्छ है। सानै उमेरमा यो राहु चलेपछि त 14 वर्षदेखि राहु चलेर रहेछ, राहु चलेपछि संगत बिग्रिन्छ भनेको अब प्रेम गर्न मन लाग्छ, कोहीसँग कोही मान्छेलाई भित्रैबाट माया गर्न मन लाग्छ, मन पराउन थाल्छ होइन। तपाईँले कति वर्ष हुनुभयो हजुर? किन 17 हुन्थ्यो, 18 वर्ष पुग्नुभयो नि, 18 वर्ष पुग्नुभयो, तपाईँलाई 14 वर्षदेखि ग्रह बिग्रिएको भनेपछि 3 वर्षदेखि यता अलिकति पढाइमा जिगज्याग हुन थाल्यो हो, पढाइ राम्रो भएको छैन। अनि कोही मान्छेलाई मन पराउनु पनि थाल्नु भएको छ भित्रबाट? राहु छ है, ध्यान दिनु, मन पराउनुहुन्न, पहिले यो राहुले मति भ्रष्ट गरिदिन्छ, एकदम राम्रोसँग शान्ति गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने, कालसर्पको कवचहरू धारण गर्ने, कालसर्पको पूजापाठहरू गर्ने है। यो कालसर्पको कवचहरू अब हामी आउँदैछौ दुई तीन दिन पछाडि, तपाईँले हामीलाई खानबारीमा लिन आउनलाई पहिले फोन गरेर मलाई यो कवच ल्याइदिनु है भन्नुभयो भने प्राप्त हुन्छ, नभए फेरि एकदम अपुग हुन सक्छ है। तपाईँले फोन गर्नु होला दिउँसो, र मांगलिक शान्तिहरू गर्नु, राहुको शान्तिहरू गर्नु, पूजापाठ गर्नु, पढाइमा अलिकति कमजोरी भयो। अनि अर्को कुरा, टाउको दुख्छ है फेरि, र न हुन्छ, देब्रेपट्टिको टाउको फेरि भन भन भन गर्छ होइन, त्यो खालको योग देखिन्छ, ग्रहमा त्यस्तै खालको योग छ। शान्तिहरू गरेर ग्रहका पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। त वास्तुको बारेमा ठिक छ, पहिलो नम्बरमा राहु र कालसर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु, अहिले छुट्टिन्छु, राधे राधे। दाजु दिदीसँगको सम्बन्ध ठिक छ, नराम्रो छैन, तपाईँ मान्छे राम्रै पनि हुनुहुन्छ हजुर, बुवा आमासँग राम्रै हुनुहुन्छ, आमाले बढी कचकचे हुनुहुन्छ, कहिले काहीँ आमासँग रिस उठ्ला, अरूसँग ठिकै छ, राधे राधे। कार्यक्रममा यतिखेर हामीसँग हुनुहुन्थ्यो भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँहरूलाई दिने प्रयासमा छौं। यदि तपाईँहरूलाई हामीले जानकारी दिइरहेका छौं है, हामीसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्छौं। हामीलाई देखेर अनिल पाण्डेजीले जय श्री राधे राधे गुरु भन्नुभएको छ, राधे राधे। अर्को कमेन्ट छ, राधे राधे गुरु, म सोना राई हो, शंखुव सभाबाट, रेडियो शंखुव सभा 95.5 मेगाहर्जबाट सुन्दैछु हजुरको कार्यक्रम, मलाई हजुरको कार्यक्रम सुन्न एकदम मन पर्छ गुरु, म आफ्नो बारेमा जान्न चाहन्छु भन्नुभएको छ। सोना राईजी, हामी अब दुई तीन दिन पछाडि खाँदबारी आउँदैछौ, खाँदबारी आउँदाखेरि त्यतै आएर भेट्नुहोला, चिनाहरू बनेको छैन भने पनि हामीसँग चिनाहरू बनाउन पनि सक्नुहुन्छ। चिना बनाउने, चिना हराउने, तपाईँको विवाह व्रतबन्ध किन ढिलो भयो अथवा किन यस्तो अप्ठ्यारो भइरहेको छ, घर परिवारमा उकुस मुकुस किन भइरहेको छ, सबै कुरा थाहा हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै आइरहेका छौ, म धनकुटाबाट सुन्दैछु हजुर हाम्रो पात्रोबाट, तर आजकल 105.2 मेगाहर्ज बजेको छैन गुरु भन्नुभएको छ। अब 105.2 मेगाहर्ज तपाईँले कतिको सुन्नुहुन्छ रेडियो भन्ने कुरामा पनि धेरै कुरामा भर पर्छ, कार्यक्रम प्रसारण भइरहेको छ, ध्यान दिएर चाहिँ तपाईँहरूलाई सुन्नुहोला, कहिलेकाहीँ तपाईँहरूलाई मेगाहर्जको लागि अलिकति समस्या पनि हुन सक्छ, त्यसको भएको हुँदा तपाईँहरूले नझुकिनुहोला। यतिखेर रेडियो भो के अरे उहाँले भन्नुभयो कि 105 के भन्छ यो लालीगुराँस एफएमबाट पनि कार्यक्रम प्रसारण भइरहेको जानकारी मलाई प्राप्त भएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई तपाईँले के गर्नु भने अलिकति रेडियो सुन्दाखेरि मेघाहार चाहिँ राम्रोसँग चेक गरेर सुनिदिनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। है हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं, खातबारी धनकुटा जाँदाखेरि होइन फर्किँदाखेरि धनकुटा पस्न सक्ने सम्भावना छ। है अब खानबारी कति दिन बसिन्छ त्यस पछाडि हामी एक दिन दुई दिनको लागि धनकुटा अनि इटहरीतिर पनि बस्न सक्ने सम्भावना छ। अर्को कमेन्ट छ, राधे राधे गुरु, म विष्णु घिमिरे राई उर्लाबारी दुई राया आर्य वैया राया दुई मंगलबारे मोरङबाट गुरु दैनिक रूपमा म हजुरको कार्यक्रम सुन्छु हजुर गुरुदेव भन्नुभएको छ। हामी दमकतिर आउन पनि सक्छौ, यो पालि भेट गर्न सक्नुहुन्छ हामी आइयो भने चाहिँ। है यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म भोजपुरको दिङलाबाट अनुप।
0: भोजपुरको दिङलाबाट अनुप के भन्नुभयो?
3: श्रेष्ठ।
0: अनुप श्रेष्ठ
3: हजुर,
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: रेडियो शङ्ख सभा।
0: कुन पालिकामा हुनुहुन्छ अहिले?
3: अहिले सडानन्द नगरपालिका
0: सडानन्द। दैनिक रूपमा सुन्नुहुन्छ कार्यक्रम?
3: हजुर गुरु, दुई तिन दिन चाहिँ सुन्नु पाइन गुरु, हिजो अस्तितिर।
0: किन कार्यक्रम आएन?
3: होइन मेरो व्यस्तताले।
0: ए अनि अहिले कार्यक्रम आज पनि सुन्नु भएको छ?
3: हजुर अलिअलि सुन्दैछु।
0: हो अनि हामी शङ्खोसभा जिल्लाको खानबारीमा आउने कुरा थाहा पाउनुभयो?
3: हजुर थाहा छ गुरु।
0: कहिले आउने?
3: राम्रो चालै गरिएन, सातबारी आउँछौँ हुन्छ भन्दै हुनुहुन्थ्यो, यहाँ नानी कराएर केही छौँ नि पाइएन,
0: भनेपछि हामीलाई भेट्न आउने कुरो भएन, त्यही भएर खासै अवस्था भएन। होइन
3: होइन आइन्छ गुरु, पहिले पनि आएको शङ्खसभा आउनु हुँदाखेरि
0: आएको, हाम्रो भेट भएको छ,
3: भेट भएको छ शङ्खसभा एफएमको स्टुडियो माथिल्लो तलामा।
0: ए भनेपछि हामीलाई तपाईँले भेट्नु भएको सायद 78 सालमा होला, हामी खानबारी आएको 78 होला होइन, 78 79 कहिले हो होइन?
3: हजुर निकै भयो,
0: दुई चार वर्ष भएछ भेटेको। के परिवर्तन पाउनुभयो हामीलाई भेटेर? के सफलता हात पार्नुभयो? कसको चिना हेर्नु भएको छ तपाईँलाई?
3: मेरै हेराएको थिएँ गुरु।
0: एकजनाका मात्रै?
3: हजुर।
0: के तपाईँलाई केही हामीले भनेको कुराहरू मान दिएर तपाईँ परिवर्तन हुनुभयो, अथवा हामीले भनेको कुरा मान्दै मान्नु भएन? मैले कुनै बारको व्रतहरू बस्नु भनेको थिएँ तपाईँलाई?
3: त्यो
0: कुन बारको व्रत बस्नु भनेको थिएँ मैले?
3: बुधबार
0: थियो, बुधबारको व्रत भनेको थिएँ। बस्नु भएको छ कि छैन?
3: छ।
0: अनि पहिले भन्दा केही जिन्दगीमा परिवर्तन पाउनुभयो कि भएन?
3: पहिले भन्दा अलिक सुधार छ।
0: ग्रह शान्ति पनि गर्नु भनेको थिएँ कि थिएन मैले?
3: ग्रह शान्ति थिएन गुरु,
0: थिएन।
3: बुद्धिहरू लाउनु भन्नुभएको थियो, त्यो लगाइरहेको छ।
0: ए कवच लगाएपछि पहिले भन्दा केही कुरामा सुधार भएको छ?
3: हजुर।
0: अब फेरि अहिले ग्रहहरू केही परिवर्तन भयो भने एकचोटि शान्तिहरू गर्ने, एकचोटि पूजापाठहरू गर्ने कामहरू चाहिँ गर्नु होला होइन?
3: हजुर।
0: पहिले तीन चार वर्ष अगाडि भेटेर केही कुरामा सुधार भएको छ। अनि अरू परिवारको बारेमा तपाईँलाई चिना हेराउनु मन लागेन?
3: परिवारको बारेमा एकजनाको हेराएको थिएँ, बितिसक्नु भयो, आमाको हेराएको थिएँ।
0: ल आमाको हेराउनु भएको थियो? मैले हेरेको थिएँ, आमा बित्नु भयो। कति वर्षमा?
3: एक दुई वर्षमा।
0: रेडियोको भोलम साना गर्नु है, फेरि फोन काटिन्छ। अनि होइन मैले भन्न खोजेको आमा कति वर्षमा, कति वर्षको हुँदा बित्नु भयो आमा?
3: आमा 54-55।
0: मैले आमाको बारेमा केही खड्गोहरू केही भनेको थिएँ कि थिएन? गराउनु भएन अन्त महामृत्युञ्जय यस्तो कडा मन्त्र हुन्छ। अब हामीले तपाईँलाई कति कुरा के हुन्छ भने सिधै तपाईँलाई भन्ने बेला तेरो आमा मर्दैछन् यो गरा भन्न त भएन नि हामीले होइन? हामीले महामृत्युञ्जय जप एकदम अप्ठ्यारो स्थितिमा गराउँछौँ क्या। कहिले काहीँ के हुन्छ भने सबै ग्रह राम्रो हुँदाहुँदै पनि कोही मान्छेको ग्रह बिग्रिया हुन्छ क्या, मतलब काम बन्दैन नि हो, त्यस्तो बेला हामीले महामृत्युञ्जय जप गराउने, कहिले काहीँ मार्केस ग्रहहरू चलिरहेको बेला पनि गराउँछौँ। त्यही भयो त्यही भयो अन्त यो। अनि तपाईँले आमाको लागि चाहिँ महामृत्युञ्जय जप गराउनु भएन?
3: हजुर, त्यसको केही समयमा आमा बितिहाल्नुभयो, धेरै लामो समय नै भएन नि।
0: ए हेर्नु त, अन्तिम अन्तिममा आउनु भएछ, अलिक पहिले आउनुपर्छ क्या, त्यही भएर चिना भन्ने कुरा पहिले नै हेर आउनुपर्छ है। ल खुसी लाग्यो आज कार्यक्रममा फेरि बोल्न पाइयो, सकभर भेटौँ फेरि पनि है। त्यस्तो के जिन्दगीका पाइदाहरू हामीले हामीलाई भेटेर हाम्रो सुझाव मानिदिएर हामीले भनेका अर्थी उपदेशलाई मानिदिएर सकारात्मक हुनुभयो भने त सबैभन्दा ठुलो कुरो त्यही हो क्या, होइन?
3: हजुर।
0: अहिले कसको बारेमा हेर्ने?
3: अहिले छोराको बारेमा।
0: कति सालमा जन्मिनुभयो छोरा?
3: 2083 साल।
0: 83 साल
3: जेठ महिना।
0: जेठ महिना
3: 3 गते।
0: 3 गते
3: आइतबार।
0: आइतबार
3: बिहान 9:33
0: भर्खरै रहेछ नि।
3: हजुर, आज 6-7 दिन पछि।
0: कुन जिल्लामा भयो जन्म?
3: शङ्कोसेवा जिल्लामा।
0: मैले तपाईँको त्यहाँ अनि पहिले छोरा थिए कि थिएन?
3: पहिला थिएन, भर्खर जन्मेको हो।
0: पहिले छोरीहरू थिइन्?
3: छोरी थियो, छोरीको चिना बनाएको छैन, अस्ति फोनबाटै के हेराएको थियो।
0: अनि मैले पहिले चिना हेर्दा छोरो हुने युग छ भनेको थिएँ कि थिइनँ?
3: भन्नुभएको थिएन गुरु,
0: भनेको कुरै भएको थिएन कि, छोरो हुँदैन भनेको थिएँ।
3: छोरा हुने छोरी हुने बारे कुरै भएको थिएन।
0: तपाईँको उन्नति प्रगति कसरी हुन्छ भन्ने कुरो हामीले हेऱ्यौँ, होइन? ठिक छ, छोराको लागि उत्तम नाम आउँछ, वृष राशि हुन्छ। उत्तम, उमेश, उमाकान्त नाम राख्नु उ अक्षरबाट है। वृष राशि हुन्छ, लग्नमा कर्कट लग्न छ, ए काल सर्प। आज शङ्खोसभाको हेरेको मान्छेको सबैको काल सर्प पर्या। यो छोरो पाएपछि त फेरि घर परिवारमा झगडा पर्न थाल्छ अरे, ख्याल गर्नु है। तपाईँको घरमा त वास्तु पनि बिग्रिएर छ हो, पहिले मैले वास्तु पनि बिग्रिएको छ भनेको थिएँ।
3: वास्तु हेराएकै छैन ग्रुप, मैले
0: वास्तु पनि बिग्रिया रहेछ घरमा तपाईँको, अलिकति पैसाहरू नटिक्ने, अब यसलाई के भन्छ भने अलक्षणी लाग्ने भन्छ नि, पैसा आम्दानी राम्रो छ, घरमा सुख शान्ति छैन। ठ्याक्कै घरको घाम उदाउनेपट्टि फर्किँदा देब्रे हातपट्टि भनेको पूर्व उत्तरको साइडमा सेफ्टी ट्याङ्की, टोयलेट अथवा चाहिँ त्यहाँ कुनै चिहानहरू हुन्छ, के छ, के थाहा पाउनु भएको?
3: कुन साइडमा भन्नुभयो?
0: घाम घरबाट घरको बीचमा उभिएर घाम उदाउनेपट्टितिर फर्किनुहोस्, पूर्वतिर देब्रे हातपट्टि भनेको पूर्व र उत्तरको बीचको भागलाई इशान कोण भन्छौ हामी, के छ त्यहाँ?
3: त्यहाँ
0: टोयलेट छ गुरु। हेर्नु त, हुने नहुने कुरा हो, अनि त्यस्तो भयो भने मान्छेको घरमा अकालमा मृत्यु हुन्छ, क्यान्सर लाग्छ, होइन, अब अरू धेरै धेरै रोगहरू लाग्न सक्छ, घरमा अशान्ति हुन्छ, पैसा टिक्दैन, के गर्ने भनौँ न।
3: हजुर,
0: ग्रहहरू बिग्रिएको छ, त्यसलाई पनि सारिदिनु होला है। अनि अब यस्तो हुन्छ, वास्तु पिरामिड भन्ने हुन्छ, वास्तु पिरामिड अलिक महँगो खालको चिज हो, त्यसलाई अब धारण गर्न सक्यो भने झन् राम्रो हुन्छ। तर पूर्व उत्तरको जुन इशान कोणमा टोयलेट छ, सेफी ट्याङ्की छ भने त्यो वास्तु पिरामिड लाखौं रुपियाँको राखे पनि हुनेवाला छैन, त्यसलाई सार्ने हो सबैभन्दा ठूलो विकल्प। त्यसलाई सारेर त्यहाँ भएका त्यो फोहोरहरूलाई पुरै पानीले पखालेर अनि त्यसलाई चाहिँ भूमि पूजनहरू गरेर बल्ल तपाईँले त्यसलाई माटोले पुरिदिनु भयो भने तपाईँ घर सुन फल्ने घर बन्छ, नभएदेखि अहिले तपाईँलाई धेरै कुरामा अशुभ भएको छ। अब यो छोरालाई अब सानो उमेर छ, 6 वर्षसम्म अलिअलि स्वास्थ्यमा समस्या आउँछ, राहुले बाढीमा दृष्टि गरेको छ, कहिलेकाहीँ बाढीको कारणले गर्दा अलिकति समस्याहरू आउँछ भनेको, अलिकति बोलीहरूमा समस्याहरू आउन सक्छ, विशेष ध्यान दिनु है।
3: हजुर,
0: बुझ्नुभयो कि भएन?
3: हजुर बुझ्दैछु।
0: अरू केही?
3: अरू ग्रहहरू चाहिँ कुन छ गुरु?
0: ग्रहहरूको लागि उल्का भन्ने ग्रह छ, अरू केही पनि छैन, त्यस्तो नराम्रो छैन, आत्तिनु पर्दैन, काल सर्पको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने, भर्खर जन्मिया छ अहिले आत्तिनु पर्दैन है।
3: मैले काल सर्प यसको के शान्ति गर्नुपर्छ?
0: हजुर छुट्टिन्छु। राधेश,
3: राधे राधे,
0: हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेको सोध्नुभयो, अलिकति लामो कुराकानी गरेँ मैले, किनभने पहिले हामीलाई भेटिसक्नु भएको मान्छे भएर के भयो तपाईँकोमा, होइन तपाईँको यो के हुन्छ नि, हामीले चिनाएर नै तपाईँहरूसँग दक्षिणा लिने मात्रै कामहरू गरेर अर्थ भएर नि, होइन, त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने तपाईँ जहाँ हुनुहुन्छ हामीलाई भेटेर केही कुराहरूमा परिवर्तन तपाईँ हुनुपर्छ अवश्य मेवा। त्यो हुनुभयो भने अनि बल्ल के हुन्छ, तपाईँ र हाम्रो भेटेको तपाईँलाई सार्थक हुन्छ, भेट्ने फर्किने, भेट्ने फर्किने अर्थ भएर नि, होइन, हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376001 सीधा तपाईँ र मेरो कुराकानी रहनेछ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ तर उहाँसँग कुराकानी होइन, उहाँसँग कुराकानी भन्दा पहिले हामी छोटो विश्राम लिन्छौं। विश्रामपछि तपाईँसँग पुनः कुराकानी गर्नेछौ। हामीसँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँगका विशेष कुराकानी अनि तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। एउटा कमेन्ट छ, शुभ प्रभात, जय श्रीमान नारायण। जय श्रीमन नारायण लेख्नुभयो होला। राजराजी गुरूजी, मेरो नाम प्रजिता खतेडा हो। म पूर्वी इलामको इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर 2 सुम्बेकबाट कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ, आभार पनि छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै हामी तपाईसँग जोडिएका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको पनि मलाई इशारा प्राप्त भएको छ। अर्को कुरो भन्न बिर्सिन भएन, तपाईँहरू हामीलाई खादबारीमा भेट्न र समय उपलब्धको लागि फोन गर्नुहोला। आज पनि हिजो पनि 20-25 जनाको फोन आएको छ, आज पनि कतिजनाको आउँछ, त्यही अनुसारले हामी समय तपाईँहरूको माग अनुसार लिएर उपस्थित हुन्छौं। फेरि पालो आएन ला बर्बाद भयो भेट्न मन लागेको थियो भन्ने भयो भने अर्थ रहँदैन है। प्रष्ट रूपमा हामीसँग कुराकानी गर्दै साल महिना गर्दै र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: हजुर म दुर्गा थापा, सडानन्द भोजपुरबाट।
0: भोजपुरबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? अनि हामी खानपारी आउने कुरा थाहा पाउनुभयो त?
1: हजुर, दुई दिन पछाडि आउँदै हुनुहुन्छ।
0: अनि तपाईँलाई हामीले भोजपुरमा आउँदाखेरि भेट्न आउनुभयो?
1: पहिला आएको थिए, शङ्कर सभा आउनु भएको थिएन। हजुर,
0: शङ्कर सभा आउँदा आउनु भएको थियो।
1: हजुर,
0: अनि त्यो बेला कसको बारेमा चिना हेर्नु भएको थियो?
1: त्यो बेला मैले आफ्नै बारेमा हेरेको थिएँ।
0: अनि केही जिन्दगीलाई परिवर्तन पाउनुभयो कि भएन?
1: त्यस्तो भेटे त्यत्रो हुने भएन गुरु। अनि अहिले चाहिँ म मेरो भाइको बारेमा
0: होइन, मैले भन्न खोजेको तपाईँको जिन्दगीमा केही ग्रहहरू बिग्रेका थिए, दुःख थियो, हामीले भनेको मान्नुभयो कि भएन? केही मैले तपाईँलाई कुनै बारको व्रत बस्नु भनेको थिएँ कि थिइनँ?
1: खोइ धेरै वर्ष अगाडि बिर्सिहाले गुरु।
0: त्यहाँ हामीलाई भेटेर घर गइसकेपछि पहिले भन्दा राम्रो भएको छ कि छैन?
1: भयो।
0: अब फेरि पनि भेट्न आउने कि नआउने त?
1: अब समय हेरौँ, पानी पर्यो भने हाम्रो त गाडी चल्दैन।
0: ए, पानी त पर्दैन नि, म कहिले पानी पर्ने बेला आउँछु त, साइड हेरेर आउँछु नि।
1: परिहाल्छ यता त गुरु,
0: म अहिले आएको छैन नि त, म आउने भनेको त्यहाँ अलिक पछि हो होइन। पानी पर्न छोडेको बेला ठ्याक्क मैले साइड हेरिसकेको छु नि त होइन, पानी पर्ने बेला अर्थै भएन हो कि न? पानी भन्नाले फेरि त्यो पर्दैन पर्ने हप्प गर्मी पनि भएन, त्यही भएर धेरै पानी पर्दैन हामी आएको बेला। अब आउन सम्भव भएछ भने आउनु होला। तपाईँलाई त्यहाँबाट खानपारी आउन सजिलो हुन्छ कि भोजपुर जान सजिलो हुन्थ्यो बजार?
1: हामीलाई
0: ल भन्नुहोस् त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको हेर्ने अहिले?
1: मेरो भाइको बारेमा।
0: भाइको साल महिना गते समय भनिदिनु त।
1: 2059 साल चार गते बिहान 8:30 बजे
0: 8:30 बजेर 30 मिनटमा कुन जिल्लामा बिहान?
1: भोजपुर जिल्ला।
0: के बारको दिन जन्म भएको हो?
1: सोमबार।
0: सोमबारको दिन हो?
1: हजुर।
0: यो भाइ हो तपाईँको?
1: हजुर।
0: राशिको नाम चुडामणी, मेष राशि आउँछ, के नाम हेर्ने गर्नु भएको छ? बुहारी घरमा टिक्न धेरै गाह्रो छ, पढाइमा राम्रै हुन्छ, अहिले घरभन्दा बाहिर बस्ने खाएको योग देखिया छ, आइतबारको दिन व्रत बस्नुपर्छ। के भयो, कहाँ हुनुहुन्छ भाइ अहिले?
1: भाइ काठमाडौँमा।
0: घरभन्दा बाहिरै हुनुहुन्छ होइन?
1: हजुर। घरमै छ, उहाँ काठमाडौँमा नि घरै छ अनि घरमै छ घरमा
0: ए। अनिखेरि चाहिँ राहुले यो मान्छेलाई त विदेश लानु पर्ने त, विदेश जाने प्रयास गर्नु भएको छैन?
1: छैन, खोइ विदेश त जान्न भन्छ त गुरु।
0: अब राम्रो विदेशमा छ, आइतबारको दिन व्रत बस्न लाउनु, बल्ल उसको मती सप्रिन्छ। देब्रेपट्टिको दिमागमा गएर सूर्य निज भएर बसेको छ, सूर्यले अलिकति कमजोरीहरू बनाउँछ होइन। बृहस्पति राम्रो छ, पढाइ लेखाइ राम्रै हुन्छ होइन, भोलिको दिनमा राम्रै हुन्छ उन्नति प्रगति। तर सूर्य आइतबारको दिन व्रत बस्नु पर्यो अनि सप्तम स्थानमा राहु छ, यसले बुहारी टिक्न गाह्रो छ। भनेको राहुले पत्नीसँगको सम्बन्धलाई एकदमै धेरै फाटो पारिदिन्छ क्या, बिगारिदिन्छ
1: है।
0: के छ राहुको लागि त? राहुको शान्तिहरू गर्ने, पूजापाठ गर्ने, अब राहुका कवचहरू धारण गर्ने होइन। अनिखेर चाहिँ यो बच्चाले एउटा कुरो के हुन्छ भने पत्रिन ल्याउँदाखेरि एकदम चिना हेराएर मात्रै ल्याउनुपर्छ। भाइ अलि झन करिसाउने खालको हुनुहुन्छ होइन, त्यो सहन सक्ने केटी चाहियो, चाहिएन त्यो खालको चाहिन्छ। के छ अरू विशेष? अहिले त सङ्कट भन्ने गरेर चलिया छ, त्यही भएर विदेश जान्छ भने मैले 22 वर्षदेखि। अब यो विदेश एप्लाई गर्नुभयो भने फ्याक्टै काम बन्छ, अब गर्नु भएन भने त कसले एकचोटि लाने, कसले हो र? ग्रहको सामान्य शान्तिहरू गर्ने मेन भनेको आइतबार व्रत, सातौं राहुको शान्ति, अरू केही पर्दैन। आयु पनि लामो छ, यहीँ पनि पैसाहरू कमाउँछन्, यहाँ भन्दा चार गुणा धेरै पैसा विदेशमा कमाउँछन् भाइले।
1: नेपालमा जागिर चाहिँ
0: कस्तो छ? सूर्य बिग्रीको मान्छेको स्थायी जागिरमा गाह्रो हुन्छ।
1: अनि बुबा आमासँगको सम्बन्ध?
0: बाबासँग कुरो मिल्दैन, आमासँग ठिकै छ।
1: दिदीहरूसँगको
0: राम्रै हुन्छ?
1: ए मम्मी सोध्नुहुन्छ
0: राधे राधे। लु भनिस त आमा।
1: गुरु दपाङ, अनि यसको शुभ रङ कस्तो छ?
0: सबैभन्दा राम्रो चार अङ्क, पूर्व दिशा राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ है।
1: हजुर, अनि यसलाई विदा गर्दा आफ्नो
0: अब यही कुरा फेरि तपाईँले मलाई दोहोऱ्याएर सोध्नुभयो, बुहारी थापेको छैन। अहिले पनि मैले भने, अहिलेसम्म तपाईँलाई यो आजको फोनमा चारचोटि भइसक्यो भनेको बिहाको बारेमा। विशेष चाहिँ बिहालाई ध्यान दिनुपर्छ है। राहु सप्तम स्थानमा छ, यो राहुको सप्तम स्थान अलिकति अशुभ मानिन्छ र फेरि सप्तम स्थानको मालिक फेरि बाह्रौं घर बसेका छ क्या। जायसे रिस्फगे जातो दरिद्र कृपणस्थ था वस्त्राजीवी पुमान किन्तु व्यायशिला तत्प्रिया भन्छ क्या। अलिक खर्चिलो है, अलिकति के भन्ने घमण्डी घमण्डी टाइपको मान्छेहरू हुन्छन् है। बुहारी चाहिँ यसका पत्नी है, ख्याल गर्नु होला। एकदम बुहारी ल्याउने बेला चारतिर हेराएर बल्ल ल्याउनु होला, नातिनु भए यो बिग्रिने युग परेको छ, कहाँनिर बिग्रिन्छ भन्ने कुरो थाहा हुँदैन, ध्यान दिनुपर्छ है त। अब 22 वर्षदेखि 30 वर्षसम्म सङ्कटा छ, सङ्कटलाई नराम्रो मान्ने हो भने 30 वर्ष पछाडि, नभएदेखि ग्रह शान्तिहरू गर्ने, कवचहरू लाउने अनि सङ्कटामा यसलाई

0: सूर्यको एकदम कमी छ, बिहान उठेर सूर्यमा बस्ने, सूर्यलाई चाहिँ दर्शन गर्ने, आइतबार नुन नखाने, यस्तो कामहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हस् गुरु हस्। अनि यो घरको ऊ बसेको त्यो काठमाडौँको घरको वास्तु कस्तो देखियो होला नि गुरु?
0: हजुर,
1: त्यो छोरो बसेको काठमाडौँको घरको वास्तु कस्तो देखियो?
0: त्यो तपाईँको काठमाडौँ गए बेला घरको वास्तु हेर्नुपर्छ, यहाँबाट त्यस्तो अशुभ छैन। आइतबारको व्रत बस्नु, ग्रह शान्ति गर्नु। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। आज सबै फोन सायद रेडियो शङ्खुवा सभा सुनेरै मात्रै फोन आयो। किन यो रेडियो शङ्खुवा सभा सुन्ने मान्छेहरूलाई हामी आउँदैछौ भनेपछि चाहिँ अनि अत्तर पत भनेपछि चाख लाग्दो रहेछ क्या है? अरू बेला त एकदम फोनै गर्नुहुन्थ्यो है। आजभोलि रेडियो शङ्खुवा सभा सुन्ने मान्छे धेरै नै एक्टिभ हुनुभएको छ। अन्य जिल्लाका मान्छेहरू एकदम गुरु आउनुहुन्न के अरे भन्नुभयो होला, जताबाट हामीलाई फोन आयो हामी त्यतै आउँछौं। यो पालि चाहिँ एक नम्बर प्रदेश कोशी प्रदेश जाँदैछौं, अनि त्यस पछाडि फेरि हामी तपाईँले बोलाउनु भयो भने तपाईँकोतिर कार्यक्रम सुनिरहनु भएको छ, आइडिय हुन्थ्यो जस्तो लाग्यो भने तपाईँकोतिर चिनाहरू बनाउनु परेको छ अनि फोन गर्नु होला नि। फोन गर्नुभयो भने हामी तपाईँको जिल्ला जिल्ला आइहाल्छौं। दुर्गा राणा पहिले, जय श्रीमन्नारायण गुरुदेव। म रेडियो भोजपुरबाट हजुरको कार्यक्रमको नियमित श्रोता, जिज्ञासा असार महिनामा दुईवटा मात्र औँसी परेको छ, दुईवटा औँसी पर्दा मलमास हुन्छ भनेको सुने, यो बारे प्रस्ताव दिनुहुन अनुरोध छ। श्री राधे राधे गुरुदेव भन्नुभएको छ, पक्ष अनुसारले यो जेठमा परेको छ, यसको बारेमा अझ धेरै चाहिए। तपाईँलाई भोलिमा पूरै वैशाखदेखिकै गणना गरेर तपाईँलाई जानकारी दिनेछु है। आज कार्यक्रमको अन्तिम भागमा छु, 55 मिनट भइसकेका छ, कार्यक्रमबाट बिदा लिनुपर्नेछ। अलिक पहिले गरेर कमेन्ट अझै पनि पालो आउँथ्यो भोलि है दुर्गाजी राधेरा, तर भोलि फेरि मैले बिर्सिन्छु अनि मलाई चाहिँ बेलैमा सम्झाउनु होला। राधे राधे गुरु, म शोभा राई भोजपुर चौकी डाँडाबाट रेडियो शङ्खु सबै एफएम सुन्दैछु। मेरो सपनामा जहिले सर्पले डसेको देख्छु, यो के को दोष हो र के हुन्छ यस्तो सपना देख्दा, जानकारी दिनुहोला। जय श्री राधे गुरु भन्नुभएको छ। यो मैले अनुसन्धान गरे अनुसार महिलालाई चाहिँ सर्प देख्नुको कारण चाहिँ कहिलेकाहीँ महिनावारी भएको बेला शिवको मन्दिरतिर जाने, नागको मन्दिरतिर छुइछाई भयो भने पनि त्यो हुन सक्ने सम्भावना मैले पत्ता लागेको छु, कालसर्प योभन्दा बढी भयो भने है। जगदीश जीले लेख्दै हुनुहुन्छ, गुरु राधे राधे गुरु, म जगदीश सौलागाई रेडियो नयाँ कर्णाली एफएम र एफएम कालीकोटबाट सुनेको छु। म मेरो छोराको बारे हेराउन चाहन्छु भन्नुभएको छ, हेराउनको लागि चाहिँ नम्बरमा फोन गर्नुहोला। दिनैभरि पनि तपाईँले नम्बरमा फोन गर्नुभयो भने हेर्न पाउनुहुनेछ। अर्को कुरा कार्यक्रमको अन्तिम भागमा हुँदा के भने शङ्खुवा सभा खाँदबारीमा भेट गर्नको लागि यसपालि फोन गर्नु भएन भने चाहिँ सम्भावना एकदम कम छ भेट्नको लागि। फोन गर्नुहोला, अनि फोन गरिसकेपछि हामी तपाईँसँग भेट्नेछौ, अनि हामी कति गतेबाट कति गतेसम्म खाँदबारीमा रहन्छौ भन्ने कुरा तपाईँको फोन आएको आधारमा जानकारी दिन्छौ। हामी भोलि पर्सिमा यहाँबाट यात्रा गर्नेछौ र तपाईँसँग भेटेर तपाईँको चिना टिप्पणी हेर्नेछौ, अनि खाँदबारीमा कहाँनिर बस्छौं, कति कतिबाट बस्छौं भन्ने कुरा चाहिँ तपाईँलाई म भोलि पर्सि नै जानकारी गराउँछु। किनभने हिजो आज भोलि र पर्सिसम्मलाई हामीले फोनको मापन कतिजना आउने खालको कुरा गर्नुहुन्छ, अनि हामी त्यही अनुसारले तपाईँलाई दिन तोक्ने भनेर बसिया छौं यसपालि। त्यही भएर रेडियो शङ्खुवा सभा सुन्दै हुनुहुन्छ, भेट गर्न मन लागेको छ भने आउन सक्नुहुन्छ। पहिले पनि आउनु भएको छ, पहिले पनि सफलता प्राप्त गर्नु भएको छ भने आउनुहोला। पहिले गर्दा पनि केही भएन भने पनि आउनुहोला गुरु, यस्तो गरेर खै त केही भएन पनि भन्नु पर्यो नि, किनभने त्यसमा कुनै अर्को कारणहरू हुन सक्छ होइन। हामी तपाईँहरूसँग त्यहाँ आएर भेटघाट गर्नेछौँ। आजको लागि कार्यक्रम ज्योतिष तर्पणको अन्तिम भागमा छु, कार्यक्रमबाट छुट्टिनुपर्छ भोलि बिहान 8 बजे। तपाईँ र मेरो भेट पुनः हरेडीको ध्वनि तरङ्गमा भेट रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन त काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई

0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमकदाइली।
0: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98 615 39 444
4: र 0 29 590 155।
5: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
0: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भई अरू किन खोज्ने

0: नमस्कार, कान्तिपुर डायरीका साथमा म पूजनी समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन्। कोशी प्रदेशका सांसदहरूसँग बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म र मध्य प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म छलफल हुने बताइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन रासोपाले काठमाण्डुमा उपलब्ध सांसदहरूलाई समेत आग्रह गरेको छ। त्यस्तै बाँकी प्रदेशका सांसदहरूसँग पनि तालिका तय गरेर छलफल कार्यक्रममा आयोजना हुने बताइएको छ। एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डो स्थित निजी निवासमा बिहान 11 बजे बैठक तय भएको छ। पार्टी अध्यक्ष ओलीले गत जेठ 5 गतेको बैठकमा पेश गरेको नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ। सो प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। गत मंगिरमा सम्पन्न भएको एमालेको 11 महाधिवेशनपछि नेताहरूको अस्थायी कार्य विभाजन मात्र गरिएको थियो। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कंग्रेस नेतृत्वमा रहेको मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेकाले यादवले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बीच लाम्पाटा च्याचौ क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यान आकर्षण गराएका छन्। प्रधानमन्त्री शाहलाई आज लिखित पत्र मार्फत मुख्यमन्त्री कडेलले केही दिन यता सीमा विवादका कारण स्थानीय बीच द्वन्द बढ़ेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको जानकारी गराएका हुन्।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50-541।
4: नम्बर 1 नेपाली पेन्ट कम्पनी, जस्मिन पेन्ट, 3 दशकदेखि नेपाली मनको रङ।
5: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 0159707789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।
6: वाटरले बुझ्दै

0: Extreme energy drink. Taste the difference, feel the energy. Coming up next.
1: The Good Morning Show.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. बागमती प्रदेशका थोरै स्थानहरूमा मेकर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ. हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले पोल्याण्डमा थप 5,000 सैनिक पठाउने घोषणा गरेका छन्. सो घोषणा पेन्टागनले 4,000 सैनिक तैनाथ गर्ने प्रारम्भिक निर्णय रद्द भएको एक हप्तापछि आएको हो. ट्रम्पले आफ्नै सामाजिक सञ्जाल मार्फत सो निर्णय अमेरिकी पोल्याण्ड सम्बन्धका कारण भएको बताएका छन्. यद्यपि ट्रम्पले थप सैनिकहरू पहिलेको तैनातीको हिस्सा भएको वा नयाँ योजना अन्तर्गत रहेको भनेर स्पष्ट नपारेको बीबीसीले जनाएको छ. यसैबीच व्हाइट हाउसले युरोपमा सैनिक संख्या घटाउने तयारी गरिरहेको संकेत दिएको छ. नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज अमेरिकासँग खेल्दैछ. किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 बजे शुरू हुनेछ. लीग टू अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो. अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल सिरिजको अन्त्य गर्ने लक्ष्यमा हुनेछ. नेपाल 27 खेलबाट 22 अंकका साथ तालिकाको पाँचौं स्थानमा छ. यता अमेरिका 27 खेलबाट 38 अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ. र कावा महिला भलिबल च्याम्पियनशीप आजदेखि काठमाडौँमा शुरू हुँदैछ. त्रिपुरेश्वर स्थित राखे पकबर ढलमा हुने च्याम्पियनशीपमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीको सहभागिता छ. प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ. समूह एमा रहेको यी दुई टोली बीचको खेल दिउँसो 3:30 बजे शुरू हुनेछ. सँगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो. मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित हुने नै छौं. अहिलेलाई पूजा निविदा हुन्छु. नमस्कार.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: हिरो एक्सचेन्ज एन्ड इभल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
2: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
1: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
3: स्थान खाबरी हिल चाँदनी चौक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9841006786।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: Manaslu World College, a home for future leaders. Java Hill, Kathmandu.
11: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईं

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 0 40 र 98 0700 1555। यहाँ डिएसएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल सहित 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हिमालय व्यवस्थापन समिति संगठन सम्बन्धी हिमालय मावि खराब गरेको अत्यन्त जरुरी सूचना। हिमालय मावि खराब गरेको विद्यालय व्यवस्थापन समितिको यमित 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खराब गरेको विद्यालय व्यवस्थापन समितिको गठन यमित 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनश्च अनुरोध गर्दछौ। मिति यमित 2083 जेठ 10 गति आइतबार, स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण, समय बिहान 11 बजे, प्रधानाध्यापक तारा बहादुर बुढाथोकी। हिमालय व्यवस्थापन समिति संगठन हिमालय मावि खराबारी सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक संखुवा सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: NTSA कम्प्युटर सेन्टर खाद्वाली चङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029141084 र 9804548027।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: साइले सुन त
1: हेर बाबै ढाडा गरे कान्छा लाउरे के लाउरे तेरा बाजे हवाई जहाजबाट हिजो काठमाडौँ आइपुगे रे नि
0: ए साँच्चै हो र त्यसो भए त भरे रोधी घरमा सालेजु भाकामा मजाले नाचिने भयो
2: हेर हेर पैसाले छोपेको यी मोरीहरूलाई बाटो बाटो किन छिल्लिनु परेको होला
1: डाँडा घरे लाउरे आएरे के बजाई भरे सालैजो भाकामा छम छम नाच्ने रे के यी केटीहरू
2: नाच नाच मोरी हो नाच आफ्नो त उमेर ढल्किहाल्यो
3: ओहो कान्छा त आइपुगिस के छ तेरो पल्टनको हालखबर
4: पल्टनको कुरा भन्दै गरौला नि दिन छन् नि भन्नु बरु अरू के छ गाउँघरको हालखबर
3: ए गाउँमा त के हुनु यस्तै त हो नि हल्लिने नाच्यो रोधी बस्यो कामै छैन नि
4: सुन्न वास्तवमा भन्यो भने आफ्नो जन्मभूमि भन्दा प्यारो अरू के नै हुँदो रहेछ यार
3: ए धेरै भावुक नभन्न रमाइलो कुरा गर बरु बल्ल बल्ल छुट्टी आएको छ भरे तेरै घरमा रमाइलो गर्नुपर्छ बुझिस
4: हो र त्यसो भए अलिक छुट्टी जानुपर्छ ढिला नगरौँ है जाउँ जाउँ
3: ल ल जाउँ जाउँ जाउँ होइन हो बाजे चाडपर्व पनि आयो के कस्तो हुँदैछ तयारी
5: खै के तयारी गर्नु र म त गर्दिन होला कसको लागि गर्नु त्यही एउटा भएको छोरो पनि पल्टनी भइहाल्यो दसैँमा त आउँछु त भन्थ्यो आउँछ कि आउँदैन कुन
3: बाजे बाजे हेर्नुहोस् त ऊ परबाट कुहाए जस्तो छ कतै हाम्रो पल्टने कान्छ त होइन
4: अँ त्यस्तै त्यस्तै छ
3: नभन्दै लाउरे नै आएछ नि बा आए त लामै रहेछ बाजे हजुरको छोराको त

0: सुन्थे नि
1: साथीहरूसँग रमाइलो गर्दा गर्दै नि दुई महिनाको छुट्टी त सकिसकेछ, थाहै भएन।
0: त्यसैले आजको साँझमा नाचगान गरेर रमाइलो गर्नुपर्छ है सुन्थे नि।
2: भइहाल्छ नि सुन्थे, सधैँ नाच्न पाए त नाचौला नि।

0: सोल्टिनी दिनभरि नाचियो, रातभरि गाइयो, अब त मेरीमेरी उज्यालो पनि हुन थालिसकेछ। के गर्नु, हजुरसँग छुटिने मन त पटक्कै थिएन। यो लाउरी जीवन पनि यस्तै रहेछ सोल्टिनी।
1: सोल्टीज्यू, मलाई नि छुट्टिने मन कहाँ छ र? यो दिन यो रात कति छोटो भा होला है। अब त छुट्टिने बेला पनि भइसकेछ। मेरो तर्फबाट हजुरलाई यो सानो मायाको चिनो। सोल्टीज्यू, पल्टनमा पुगेपछि फोन गर्नुहोस् है, मलाई नबिर्सनुहोस् है सोल्टी।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 9865349444
3: र 0295901555।
4: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्न,
7: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनोकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
9: Pan mitho jardawala, hamita manche, mardawala.

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
2: र 9919376375।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
8: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नेताहरूको जिम्मेवारी टुंग्याउन नेकपा एमालेको सचिवालय बैठक बस्दै राष्ट्रपाले अहिले कोशी प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दै पोल्याण्डमा 5,000 अमेरिकी सैनिक पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा जर्मनीबाट भने सैनिक फिर्ता ल्याउने तयारी र नेपाली महिला टोलीद्वारा मलेसियासँगको क्रिकेट सिरिज क्लीन स्वीप दोस्रो 2020 अन्तर्राष्ट्रियमा 7 विकेटले पराजित
2: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि

0: नमस्कार, कान्तिपुर डायरीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। कोशी प्रदेशका सांसदहरूसँग अहिले छलफल भइरहेको छ भने मधेस प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म छलफल हुने बताइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा सहभागी हुन रासोपाले काठमाडौँमा उपलब्ध सांसदहरूलाई समेत आग्रह गरेको थियो। त्यस्तै बाँकी प्रदेशका सांसदहरूसँग समेत तालिका तय गरेर छलफल कार्यक्रम आयोजना हुने बताइएको छ।
0: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डस्थित निजी निवासमा जारी बैठकमा पार्टी अध्यक्ष ओलीले गत जेठ 5 गतेको बैठकमा पेश गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ। सो प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। गत मंगसिरमा सम्पन्न भएको एमालेको 11 महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्रै गरिएको थियो।
1: जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कंग्रेस नेतृत्वमा रहेको मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो 1 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेकाले यादवले विश्वासको मत लिन लागेको प्रदेश सचिवालयले जनाएको छ। मुख्यमन्त्री यादवले विश्वासको मत लिनु अघि सत्तामा सहभागी दल जनमत र जसपा नेपाललाई गठबन्धन बाहिर पठाएर एमालेलाई सरकारमा भित्राएको छ। मध्य प्रदेशमा कंग्रेसको नेतृत्वमा एमाले र नेकपाको सरकार रहनेछ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले निर्माण सामग्रीको मूल्य समायोजन गर्ने भन्दै निर्माण व्यवसायलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन्। आज प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको सार्वजनिक पूर्वाधार निर्माणको अवस्थाबारे आयोजित छलफलमा मन्त्री लम्सालले सरकारलाई भरोसा गरेर ढुक्क भई काम गर्न समेत आग्रह गरेका हुन्। उनले भने, ढुक्क भएर काम गर्नुहोस्, निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुन्छ, तपाईहरूको समस्या सरकारले बुझेको छ। उनले काम नरोकी छिटो सक्न समेत व्यवसायलाई आग्रह गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वको युद्धका कारण निर्माण सामग्रीको मूल्य वृद्धिले काम गर्न सक्ने अवस्था नभएको बताएका थिए। उनले भनेका छन्, निर्माण क्षेत्र समस्याग्रस्त अवस्थामा छ, काम ठप्प छ, मूल्य समायोजन नभई काम गर्न सक्ने अवस्था छैन। समितिका सभापति आशिष गजुरेलले राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र निर्माण व्यवसायबाट काम छिटो र गुणस्तरीय हुनुपर्नेमा जोड़ दिएका छन्।
1: सम्पत्ति छानबिन आयोग विरूद्ध दायर भएको दुई रिटको पेशी प्रधान न्यायाधीश मनोज कुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको दुई रिट प्रधान न्यायाधीश शर्मा र न्यायाधीश पोखरेलको इजलासमा अन्तिममा पेशी तोकिएको हो। यसअघि वैशाख 30 पहिलो सुनवाई गर्दै कारण देखाओ आदेश जारी भएको थियो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीलाई लिखित जवाबसहित छलफलमा पनि बोलाइएको थियो। अधिवक्ता सिलवालद्वारा सम्पत्ति आयोग र असंवैधानिक क्षेत्राधिकार विहीन भएको दावी गरिएको थियो। त्यस्तै बहालवाला र पूर्व न्यायाधीशको सम्पत्ति छानबिन गर्ने अधिकार आयोगलाई नहुने दावीसहित दोस्रो रिट दायर भएको थियो। गत वैशाख 29 गते सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै रिट दायर गरिएको थियो। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सम्पत्ति छानबिन आयोग र छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका नाममा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। अन्तर्राष्ट्रिय अभ्यास समेतको प्रतिकूल सरकारले छानबिनको क्षेत्राधिकारमा पूर्व प्रधान न्यायाधीश न्यायाधीश समेतलाई र दफा 2 को 17 को खमा बहालवाला न्यायाधीश समेतलाई आयोगमा उजुरी दिन सक्ने गरी प्रबन्ध गरिएको भन्दै रिटमा उल्लेख गरिएको थियो।
0: जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कंग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। दिउँसो 1 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ।
1: कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कर्णेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लामपाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराएका छन्। प्रधानमन्त्री शाहलाई आज लिखित पत्र मार्फत मुख्यमन्त्री कर्णेलले केही दिन यता सीमा विवादका कारण स्थानीय बीच द्वन्द बढ़ेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको जानकारी गराएका हुन्।
0: एम्बुलेन्स सेवा निर्देशिका 2082 तथा यातायात सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग गर्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा दायर रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मदन पोखरेलको एकल इजलासले रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। रिटमा अक्सिजन, जीवन रक्षक उपकरण, दक्ष स्वास्थ्यकर्मी, जीपीएस प्रणाली तथा आवश्यक प्राविधिक सुविधा बिना एम्बुलेन्स सञ्चालन हुँदा बिरामीको जीवन नै जोखिममा परेको उल्लेख गरिएको छ। रिटमा सार्वजनिक सरोकार कानून व्यवसाय का महासचिव तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्य समिति सदस्य अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम लगायत निवेदक रहेका छन्। रिट निवेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश सरकार अन्तर्गतका सम्बन्धित मन्त्रालयहरू, यातायात व्यवस्था कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्य कार्यालय तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई विपक्षी बनाइएको छ। कान्तपुर डायरीमा अब ब्रेक पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
1: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले पोल्याण्डमा थप 5,000 सैनिक पठाउने घोषणा गरेका छन्। सो घोषणा पेन्टागनले 4,000 सैनिक तैनात गर्ने प्रारम्भिक निर्णय रद्द गरेको एक हप्तापछि आएको हो। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सो निर्णय अमेरिकी पोल्याण्ड सम्बन्धका कारण भएको बताएका छन्। यद्यपि ट्रम्पले थप सैनिकहरू पहिलेको तैनातीको हिस्सा भएको वा नयाँ योजना अन्तर्गत रहेको भनेर स्पष्ट नपारेको बीबीसीले उल्लेख गरेको छ। यसैबीच व्हाइट हाउसले युरोपमा सैनिक संख्या घटाउने तयारी समेत गरिरहेको संकेत दिएको छ। यस महिनाको शुरूमा अमेरिकाले जर्मनीबाट 5,000 सैनिक फिर्ता ल्याउने घोषणा गरेको थियो। सो निर्णय ट्रम्प र जर्मनीका चान्सलर फ्रेडरिक मर्जबीज इरानसँगको युद्ध सम्बन्धी विवाद आएपछि भएको हो। ट्रम्पले यसअघि मर्जलाई इरानी वार्ता गर्दा अमेरिकालाई अपमानित गरिएको बताएको टिप्पणी भएका थिए।
0: कान्तिपुरमा अब खेल समाचार। नेपाली महिला क्रिकेट टोलीले आज मलेसियालाई दोस्रो 2020 अन्तर्राष्ट्रियमा 7 विकेटले पराजित गरेको छ। ओपनर सम्झना खड्काले अभिजित 39 रन बनाएपछि टोलीले मलेसियालाई दोस्रो 2020 अन्तर्राष्ट्रियमा पराजित गरेको हो। साथै नेपालले 2 खेलको श्रृंखला 2-0 क्लीन स्वीप गरेको छ। नेपालले क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा 83 रनको लक्ष्य 16 ओभरमा पूरा गरेको थियो। सम्झनाले 37 बल खेली 3 चौका प्रहार गरिन्। उनले कविता कुंवरसँग 4 विकेटमा 42 रनको अभिजित साझेदारी गरिन्। कविता कुंवर 20 बल खेली 1 चौका प्रहार गरी 19 बलमा अभिजित रहिन्। नेपालले अर्का ओपनर कविता जोशीलाई शून्यमै गुमाएको थियो। उनी आफूले सामना गरेको पहिलो बलमै आउट भएकी थिइन्। उपकप्तान 14 बल खेली 8 र सोनी पाखरिन 12 रनमा आउट भइन्। यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। ऐना हसिमले 17, धानुश्री मुहुनानले 15 र एरियना नतासाले अभिजित 13 रन बनाए। मलेसियाको इनिङ्समा केवल 5 चौका रहेको थियो। नेपालबाट कविता कुंवर, रिया शर्मा र रूबिना छेत्रीले 2-2 विकेट लिए। कविताले 4 ओभरमा 2 मेडन राख्दै 10, रियाले 4 ओभरमा 1 मेडन राख्दै 14 र रूबिनाले 2 ओभरमा 5 रन खर्चिए। पूजा महतो र सीताराणा मगरले 1-1 विकेट लिए। यसअघि नेपालले बुधबार पहिलो 2020 अन्तर्राष्ट्रिय मलेसियालाई 2 विकेटले पराजित गरेको थियो। दुवै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनौट प्रतियोगिता र एसएससी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन्।
1: र नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको खेलमा अमेरिकासँग अहिले प्रतिस्पर्धा गरिरहेको छ। कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भइरहेको खेलमा अमेरिका विरूद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म नेपालले 31.5 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 149 रन बनाएर खेलिरहेको छ। लिग टू अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो। अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल सिरिजको अन्त्य गर्ने लक्ष्यमा हुनेछ। त्यस्तै कावा महिला भलिबल च्याम्पियनशीप आजदेखि काठमाडौँमा शुरू भएको छ। त्रिपुरेश्वर स्थित राखेप कवर्ड हलमा हुने च्याम्पियनशीपमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोली सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेको यी दुई टोली बीचको खेल दिउँसो 3:30 बजे शुरू हुनेछ। आजै हुने अन्य खेलमा समूह बीमा रहेका इरान र बंगलादेश बीच अहिले प्रतिस्पर्धा भइरहेको छ भने समूह एका किर्गिस्तान र मालदिव्स बीचको खेल 6:30 बजे शुरू हुनेछ।
0: हवस् त्यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। तारा र म श्री कृष्ण विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हिमालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय माटी खाद गरेको अत्यन्त जरुरी सूचना। हिमालय माटी खाद गरेको विद्यालय व्यवस्थापन समितिको यमित 2063 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय माटी खाद गरेको विद्यालय व्यवस्थापन समितिको गठन यमित 2063 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यमित 2063 जेठ 10 गति आइतबार। स्थान हिमालय माध्यमिक विद्यालय खागरीको प्राङ्गण। समय बिहान 11 बजे। प्रधानाध्यापक तारा बहादुर बुढा थोकी। हिमालय व्यवस्थापन समिति गठन हिमालय माधि खादारी शङ्खुवा सभा।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
4: र 9919376375।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 9952061612।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
0: हिरो एक्सचेन्ज एन्ड इभोल्व, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
8: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्व अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
0: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
1: स्थान खाबर एक चाँदनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9841006786। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको चारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, ग्रानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबरी 1 प्रगति टोल खादबरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845-50-770-29-563-040 र 9800-700-1555। यहाँ डिएक्सिन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
9: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: हाम्रो यो पढ्नै त के भएको, जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन
1: के लेखा छ र
2: कार्य
1: कार्यसफल

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान कुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082-12-30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खादबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914, 97-629-16-914। सिटी सेन्टर, खाँदबारी नगरपालिका 1, भानुचोक, शङ्ख।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
15: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
16: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: ओए, के भयो?
1: सप्लिमेन्ट छिस् कि क्या हो?
2: हिमालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय माथि खादबारीको अत्यन्त जरुरी सूचना। हिमालय माथि खादबारीको विद्यालय व्यवस्थापन समितिको यमित 2063 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय माथि खादबारीको विद्यालय व्यवस्थापन समितिको गठन यमित 2063 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार माने उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यमित 2063 जेठ 10 गति आइतबार, स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण, समय बिहान 11 बजे, प्रधानाध्यापक तारा बहादुर बुढा थोकी। हिमालय व्यवस्थापन समिति गठन हिमालय माथि खादबारी संखुवा सभा।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
0: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
6: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429608, जनक पौडेली, 98525854 र 029562248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: आहा, हो र नानी, उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0 29 140 84 र 98 40 45 827।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 98 615 39 444
4: र 0 29 590 155।
5: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 575 267, मोबाइल 97 4 38 46 0 84।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: रेडियो शङ्खुवा सभा, समय सूचक अहिले दिनको 2 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: हिमालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय माथि खादारीको अत्यन्त जरुरी सूचना। हिमालय माथि खादारीको विद्यालय व्यवस्थापन समितिको यमित 2063 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय माथि खादारीको विद्यालय व्यवस्थापन समितिको गठन यमित 2063 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति 2063 जेठ 10 गति आइतबार, स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण, समय बिहान 11 बजे, प्रधानाध्यापक तारा बहादुर बुढा थोकी। हिमालय व्यवस्थापन समिति गठन हिमालय माथि खादारी संखुवा सभा।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236019 र 98520161612।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खादारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, यमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 4 सूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 040 र 98007001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
4: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
3: त्यस्तो गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
0: स्थान खाबर हिट चाँदनी चोक सङ्खुवा सभा, मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मेडम एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिवार, 2083 साल जेठ 2 गते शनिवार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: this taxi is booked for him.
1: Oh, can you please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने
1: वेट
2: तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिन्दुरी जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई एम वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: This taxi is booked for him.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने भने वेट तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिलगढी जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई आर यू वेस्टिंग माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

क्यूबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मिति नभएको निष्कर्ष निकाल्दै

0: कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षणको स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारको रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाई छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले बिदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ। शनिबार र आइतबार साप्ताहिक बिदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पा पछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
5: सन्तुलन प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोश भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृति गर्ने लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061600।
6: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
7: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
6: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
8: स्थान खाबर एक चाँदनी चौक शंखुआ सभा मिति 2083 जेठ 6 गते देखि 11 गते सम्म प्रोप्राइटर किरण दास सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप मोबाइल नम्बर 9852551786 र 9841006786 हिमालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय माथि खादबारीको अत्यन्त जरुरी सूचना हिमालय माभि खाबारीको विद्यालय व्यवस्थापन समितिको यही 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय माभि खाबारीको विद्यालय व्यवस्थापन समितिको गठन यही 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति 2083 जेठ 10 गति आइतबार स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण समय बिहान 11 बजे प्रधानाध्यापक तारा बहादुर बुढा थोकी हिमालय व्यवस्थापन समिति गठन हिमालय माभि खादबारी शंखुआ सभा
9: के हो
10: हेर त रगतै रगत भयो छ्यामा त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
10: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो शंकर सभा 95.5 मेगाहर्ज

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 4 सत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-29-563-040 र 98-00-1555। यहाँ डिरेक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: खातबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
9: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

पीआरबीटी 01600200011 पीआरबीटी 6052-3503 स्मार्ट सेल का लागि 23870।

प्रेम कुमार गैरीको लय तथा भीम नेपालीको शब्द सृजनामा रामजी खाँड विमला गैरी कुशमधुर आवाजमा सजिएको साइनो अजम्बरी सीआरबीटी 01600200011 पीआरबीटी 6052-3503 स्मार्ट फोनका लागि 23870 साइनो अजम्बरी बजारमा उपलब्ध छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 9, सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 029575762। मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843-47-262,
0: 9810-55-55-85
1: र वाट्सएप नम्बर 9852-28-646।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46-084।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-047, 9800-90-0062।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेशन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99520-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
6: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0291404084 र 98040485827।
3: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615349444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आग लागि हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हिमालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय माथि खादारीको अत्यन्त जरुरी सूचना। हिमालय माभि खादारीको विद्यालय व्यवस्थापन समितिको यही 2063 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय माभि खादारीको विद्यालय व्यवस्थापन समितिको गठन यही 2063 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनश्च अनुरोध गर्दछौ। मिति यही 2063 जेठ 10 गति आइतबार। स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण। समय बिहान 11 बजे। प्रधानाध्यापक तारा बहादुर बुढा थोकी। हिमालय व्यवस्थापन समिति गठन हिमालय माभि खादारी संखुवा सभा।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न

0: पाठशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161600
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार 2083 साल वैशाख 5 गते शनिबार 2083 साल वैशाख 19 गते शनिबार 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेदेखि स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन 0295752067 मोबाइल 97655680460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
10: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
11: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
10: त्यस्तो गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
12: स्थान खाबर हिल साधनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप। मोबाइल नम्बर 98525 51786 र 98421 06786।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16, 97-629-16, 914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-29-563-040 र 98-0700-1555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082-12-30 चलानी नम्बर 27-48 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सबको घर घरमा
1: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते, नमस्ते। के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
16: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
17: Nani and...

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अति कम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
0: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
1: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै। सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू।
0: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
1: र आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
6: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-35578, 98570-70540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालय

0: ले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमै संयुक्त राष्ट्रसंघलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुका पछाडि सरकारले पाँचवटा मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो, विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो, स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो, स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, कोविड 19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौं, मध्य पूर्वको बढ़दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो।
1: यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनुभयो। यसै गरी कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका 71 जना रहेका छन्। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप यही जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ।
0: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
1: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मध्य प्रदेश सभा आज 100 सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
0: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य, थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रसभा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
1: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ। शनिबार र आइतबार साप्ताहिक बिदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेको हो।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
1: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 वटा छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 वटा छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढ़ेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856731314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्रचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई, संविधान संशोधनका लागि आम नागरिकसँग राय सुझाव माग, मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त, आउँदो बिहिबारदेखि लगातार 4 दिन सार्वजनिक विदा, मूल्य वृद्धिले विकास मान्न परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरियो।
1: पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्वी पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जस्तो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी रहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसून कमजोर हुने अनुमान छ। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसून हुने सम्भावनालाई भने नकार्न सकिँदैन।
0: यसैबीच कैलालीको टीकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरूमध्ये 6 जनालाई टीकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर बाहिनीले जनाएको छ। 1 जनाको टीकापुरमा उपचार भइरहेको बाहिनीले जनाएको छ। अत्यधिक गर्मीका कारण दुर्घटना भएको शस्त्र प्रहरी बाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसून जन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ विभिन्न मजदूर संगठनको सहकार्यमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोंगबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोंगबु कलंकी नागढुङ्गा कोटेश्वर लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिनेछ।
1: चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढ़ेको हो। यस्तै 10 महिनामा नेपालबाट 2,48,96 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा 14.25% बढ़ेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालको व्यापार घाटा 14,44,67 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्री डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चापागाईबाट।
8: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजू बस्ने रेशम प्याकुरेल।
9: मलाई त यो बालेन्सरको पोजिटिभ कुरा लाग्यो होइन, जसरी पनि अब हाम्रो नेपाली उत्पादनलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊ होइन, यसलाई प्रोत्साहन गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लाएर फाइदा हुन आउँछ।
8: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ 16 खुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
10: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले होइन यसरी लोकल प्रोडक्टलाई चाहिँ धनबाद सरकारी एउटा संस्थानलाई होइन यसरी प्रमोट गर्ने एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला, हुन्छ म त दही लिने आएको तैपनि अब त्यहाँ त्यो यहाँको चिजहरू एकदम देखिरहेको छु होइन, सायद त्यसकै प्रभाव पनि होला, त्यो एकदम राम्रो रूपमा लिएको छु।
8: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रीम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढ़ेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
11: आफू पनि खान्छु र परिवारको लागि पनि इष्टमित्रको लागि पनि नेपाली उत्पादन धेरै राम्रो छ। हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
8: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढ़ेको डीडीसीको डेरी सहायक पवित्र प्रसाई बताउनुहुन्छ।
12: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ। एकदमै अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ। त्यो कारणले गर्दा व्यापार पनि बढेको छ, सामान पनि छ, अहिले एकदमै छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
14: हाम्रा सेवाहरू
13: ओपीडी सेवा,
14: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
14: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
14: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
14: क्रियाकल्प सेवा,
13: पूर्वकर्म पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
13: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.89 अर्ब करोड़को कारोबार भएकोमा आज 336 कम्पनीका 1,08,00,000 4,49,00,000 रूपियाँमा किनबेच भएको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष महासुर कृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको। महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसैगरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
1: सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
0: महोत्तरीको बर्दीवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको 3 हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा सहकर्मी नवीन र म अनिल शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट कास्की जिल्ला अदालतले राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादी भएको सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दाको मुख्य थप र पूरक अभियोग पत्र संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासको इजलास दुवै पक्षको बहस हुनेपछि सरकारी वकिल कार्यालयको माग बमोजिम अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको आदेशसँग अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध सहकारी ठगीको अभियोगको दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसरको दावी हट्ने भएको छ। यसअघि जीवी राई र छविलाल जोशी लगायतलाई प्रतिवादी बनाएर दायर गरिएका तीनवटा छुट्टा छुट्टै मुद्दाहरूमा अभियोग पत्र संशोधनका लागि दुईवटा निवेदन दर्ता भएका थिए। महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अभियोग पत्र संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। अदालतले आदेशमा मुद्दाको मुख्य विषयवस्तु पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु भएको उल्लेख गरेको छ। त्यस्तै कानूनले तोकेको कार्यविधि न्याय प्राप्तिको प्रक्रियागत आधार मात्र भएको र यसले न्यायको मूल मर्मलाई पराजित गर्न नसक्ने भन्दै अदालतले अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुराशय नदेखिएको बताएको छ।
4: मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत पाउनु भएको छ। मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा 62 मत र विपक्षमा 36 मत परेको हाम्रा सहकर्मीले जनाएका छन्। मुख्यमन्त्री यादवलाई नेपाली कंग्रेस एमाले र नेकपाले विश्वासको मत दिएका हुन्। जनमत पार्टीले गत वैशाख 20 गते समर्थन फिर्ता लिएको थियो। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ। मध्य प्रदेश सरकारमा यसअघि रहेका सत्ता साझेदार जनमत र जसपा नेपाललाई हटाएर मुख्यमन्त्री यादवले एमालेलाई सरकारमा सहभागी गराउनु भएको थियो। मुख्यमन्त्री यादवले आफ्नो सरकार ढाल्न सत्ता सारथी दललाई लागेको भन्दै जनमत र जसपालाई हटाएर एमालेलाई भित्राएको दावी गर्नुभएको छ।
3: चिकित्सक र विभिन्न अध्ययनहरूले नुनमा अत्यधिक आयोडिन मिसावटका कारण नेपालमा थाइरोइडका बिरामी बढ़िरहेको देखाएका छन्। तर आयोडिनको मात्रा पुनरावलोकन गर्ने सरकारी प्रयास भने अघि बढ़न सकेको छैन। कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको एक सामग्री।
5: गत साता नवलपरासी पूर्वको अरूण खोलाकी 26 वर्षीय एक महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि वीर अस्पताल ल्याइयो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अत्यधिक कमजोर र दुब्लाएकी थिइन्। उनलाई आफ्नै मुटुको धड्कन स्पष्ट महसुस भइरहेको थियो। नाडीमा औला राख्दा तीव्र गति सहजै अनुभव गर्न सकिन्थ्यो। ती महिलाले धेरै खाना खाँदा पनि लगातार तौल घटिरहेको र सधैँ भोक लागिरहेको गुनासो गरिन्। वीर अस्पतालका वरिष्ठ एन्डोक्राइनोलोजिस्ट डाक्टर दीपक मल्लले भने उनको आँखा फुलेको, रातो भएको र निरन्तर आँसु आइरहेको थियो। घाँटी सुन्निएको थियो र गलगाँड पनि देखिन्थ्यो। जाँचका क्रममा T3 ट्रायो आयोडो थाइरोनिन र T4 थाइरोक्सिन हर्मोनको मात्रा अत्यधिक बढ़ेको तथा TSH थाइरोइड स्टिमुलेटिङ हर्मोनको स्तर निकै कम रहेको पाइयो। यसले ती महिला हाइपर थाइरोइडिजमबाट पीड़ित रहेको पुष्टि गर्यो। आयोडिनको अत्यधिक सेवन वा TSH रिसेप्टर एन्टीबडी उत्पादनका कारण T3 र T4 हर्मोनको मात्रा बढ्छ डाक्टर मल्लले भने। चिकित्सकहरूका अनुसार हाइपर थाइरोइडिजममा थाइरोइड ग्रन्थीले शरीरलाई आवश्यक भन्दा बढ़ी हर्मोन उत्पादन गर्छ। शरीरमा अत्यधिक आयोडिन पुगेमा संवेदनशील व्यक्तिमा यो समस्या शुरू हुन वा अझ जटिल बन्न सक्छ। अत्यधिक आयोडिनले थाइरोइड ग्रन्थीलाई बढ़ी सक्रिय बनाउँदै हर्मोन उत्पादन बढ़ाउने चिकित्सकहरूको भनाइ छ। पहिले देख्ने थाइरोइड नोड्युल ग्रेस डिजिज वा अटो इम्युन रोग भएका व्यक्तिहरूमा उच्च आयोडिन सेवनले समस्या झन गम्भीर बनाउन सक्छ। यसले T3 र T4 हर्मोनको उत्पादन बढ़ाउँछ। देशकै ठूलो वीर अस्पतालमा दैनिक 60 भन्दा बढ़ी हाइपर थाइरोइडिजमका बिरामी उपचारका लागि आउने गरेका छन्। चिकित्सकहरूका अनुसार यो रोग लागेपछि मुटुको धड्कन प्रति मिनट 200 भन्दा बढ़ी पुग्न सक्छ। धेरै खाना खाँदा पनि तौल घट्ने, शरीर काप्ने, राम्रोसँग निन्द्रा नलाग्ने, महिलामा अत्यधिक महिनावारी हुने, चिन्ता बढ़ने तथा थाइरोइड ग्रन्थी ठूलो हुने जस्ता समस्या देखिन्छन्। गम्भीर अवस्थामा अत्यधिक थाइरोइड हर्मोनका कारण मुटुको धड्कन अनियन्त्रित भई आकस्मिक मृत्यु समेत हुन सक्छ। नेपालमा मानिसहरूको खानामा आयोडिन अत्यधिक रहेको निष्कर्ष निकालिएको राष्ट्रव्यापी अध्ययन भएको पनि एक दशक बितिसकेको छ। सन् 2016 विश्व स्वास्थ्य संगठन युनिसेफ, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी र तत्कालीन स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा गरेको नेपाल माइक्रो न्युट्रिएन्ट स्ट्याटस सर्वेले नेपालीले अत्यधिक आयोडिन सेवन गरिरहेको देखाएको थियो। अध्ययन अनुसार देशभरका 68% व्यक्तिले सिफारिश भन्दा बढ़ी आयोडिन सेवन गरिरहेका थिए। अध्ययनका लागि संकलित नुनका नमूना मध्ये 91% 15 PPM भन्दा बढ़ी आयोडिन थियो भने 4% नमूनामा 5 PPM भन्दा कम आयोडिन पाइएको थियो। सन् 2019 सर्वेले 5.6% वयस्कले खाना खाने बेला वा ठिक अघि नियमित रूपमा नुन थप्ने गरेको देखाएको थियो। साथै 19.5% वयस्कले अत्यधिक नुन भएका प्रशोधित खाद्य पदार्थ नियमित सेवन गर्ने गरेका थिए। विश्व स्वास्थ्य संगठनले रक्तचाप नियन्त्रण तथा मुटु रोग र स्ट्रोकको जोखिम कम गर्न वयस्कले दैनिक 2 ग्राम भन्दा कम सोडियम अर्थात 5 ग्राम भन्दा कम नुन सेवन गर्न सिफारिश गरेको छ। नुनको सेवन घटाउन खाद्य पदार्थको पुनर्संरचना, सार्वजनिक संस्थामा सहयोगी वातावरण निर्माण, जनचेतनामूलक अभियान तथा प्याकेटमा स्पष्ट लेबलिङ गर्नुपर्ने सुझाव पनि WHO दिएको छ। शरीरका लागि आवश्यक खनिज आयोडिन नेपालमा भान्सामा प्रयोग हुने नुनमा मिसाइन्छ। नेपालमा नुन आयात तथा वितरण गर्ने सरकारी निकाय साल ट्रेडिङ कर्पोरेशनले प्रत्येक प्रति किलो नुनमा 50 PPM आयोडिन मिसाउने गरेको छ, जुन सिफारिश गरिएको मात्रा भन्दा बढ़ी हो। विश्व स्वास्थ्य संगठनले नुनमा 15-40 PPM सम्म आयोडिन उपयुक्त मान्छ। सन् 1990 दशकमा गलगाँड लगायत आयोडिन अभाव जन्य रोग बढ़ेपछि नुनमा आयोडिन मिसाउने नीति शुरू गरिएको थियो। त्यस यता गलगाँडका बिरामी घटे पनि हाइपरथाइरोइडिजमका बिरामी बढ़ेको चिकित्सकहरू बताउँछन्। त्यसबेला नेपालका दुर्गम क्षेत्रमा नुन ढुवानी गर्न व्यक्ति, घोड़ा, खच्चर र गधाको प्रयोग हुने तथा लामो समय भण्डारण गर्नुपर्ने भएकाले आयोडिन हराउन सक्ने अनुमानका आधारमा उच्च मात्रा निर्धारण गरिएको अधिकारीहरू बताउँछन्। पहिले व्यक्तिहरूले खुला रूपमा नुन भण्डारण गर्थे, तर अहिले सड़क सञ्जाल देशका अधिकांश भागमा पुगेकाले ढुवानी समय निकै घटेको छ। त्यसैले नुनमा यति धेरै आयोडिन राखिरहनु आवश्यक नरहेको चिकित्सकको भनाइ छ। कान्तिपुरसँग कुरा गरेका धेरै एन्डोक्राइनोलोजिस्टहरूले पछिल्लो दशकमा हाइपरथाइरोइडिजमका बिरामी धेरै गुणा बढ़ेको बताएका छन्। बिरामीको संख्या यति धेरै छ कि बिहानदेखि साँझसम्म बिरामी हेर्दै व्यस्त हुनुपर्छ। क्लिनिक वानका एन्डोक्राइनोलोजिस्ट डाक्टर महेश दाहालले भने, यसअघि विभिन्न निकायले नुनमा आयोडिनको माथिल्लो सीमा तोक्न अब ढिलाइ भइसकेको निष्कर्ष निकालेका थिए। विश्व स्वास्थ्य संगठन, युनिसेफ, कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता लगायतका प्रतिनिधिहरू सम्मिलित उच्च स्तरीय बैठकले नुनमा आयोडिनको माथिल्लो सीमा निर्धारण गर्ने प्रस्तावमा सहमति जनाएको थियो। स्वास्थ्य अधिकारीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विज्ञहरूको सुझाव समेटेर मन्त्री परिषदमा प्रस्ताव पठाउने जिम्मा दिएका थिए। अधिकारीहरूका अनुसार प्रस्तावमा राष्ट्रीय तथा अन्तर्राष्ट्रिय अध्ययन, विभिन्न देशमा नुनमा मिसाइने आयोडिनको मात्रा र नेपालमा नुनको सेवनको अवस्थाको तुलना पनि समेटिएको थियो। सरकारले सन् 2024 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशकको नेतृत्वमा 9 सदस्यीय टोलीलाई भारतको गुजरात पठाएर आयोडिन मिसावट प्रक्रिया अध्ययन गराएको थियो। भारतमा प्रयोग हुने नुनमा नेपालका लागि तयार गरिने नुन भन्दा कम आयोडिन रहेको पाइयो। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले भने, हामीले प्रतिवेदन बुझायौं तर अहिलेसम्म कुनै निर्णय भएको छैन। स्वास्थ्य अधिकारीहरूका अनुसार सन् 2025 शुरू गर्ने योजना रहेको माइक्रो न्युट्रिएन्ट स्ट्याटस सर्वेको नतिजापछि मात्र आयोडिनको मात्रा घटाउने बारे निर्णय गर्ने तयारी थियो, तर अमेरिकी सरकारले यूएसआईडी मार्फत सञ्चालित कार्यक्रम स्थगित गरेपछि सो अध्ययन अनिश्चितकालका लागि रोकिएको छ। विशेषज्ञहरूका अनुसार यदि नुनमा अत्यधिक आयोडिनले फाइदा भन्दा बढ़ी हानि गरिरहेको छ भने थप अध्ययनको प्रतीक्षा नगरी तत्काल निर्णय लिनुपर्छ।
4: कैलालीको टिकापुर स्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा सशस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरू चित्रबहादुर थापा मगर, मनबहादुर बस्नेत, धीरज थापा, सुरेश साई, बलबहादुर बस्नेत र किरणनाथ योगीलाई टिकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट, सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ। बेहोश भएका मध्ये एकजनाको भने टिकापुर स्थित ओमकृष्ण अस्पतालमा उपचार भइरहेको छ। कानपुर डायरीमा अब ब्रेकको पालो।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Wi-Fi Nepal ko student offer. 70 Mbps ko 12 महिना को internet package ma 6 महिना bonus. Matra ru 8350 ma VAT sahit. Jankari ka lagi 01597070789 ma samparka garnuhos. Wi-Fi Nepal. Speed pani, sasto pani.
2: Hello, noodle lovers. Yes, a cover. I am Devil's Hot Chicken Noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina? Like it. Nepal ko hottest, delicious taste ko lagi tayar ho bhane. Aunohos, ma tapai ko najikai ko pasal maasu. Devil's Hot Chicken Noodles.
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानून विपरीत रूपमा प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ. काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले सो शब्द हटाउन 15 दिनभित्र हटाउन आग्रह गर्नुभएको हो. काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्य सम्बन्धित परिषदमा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अवैध वा नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो. काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानूनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन 2020 मौजुन काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको बताएको छ.
4: भारतले नेपालको विरोधलाई व्यवस्था गर्दै लिपुलेख पास हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउने तयारी गरेको छ. नेपालले लिपुलेख, लिम्पियाधुरा र कालापानी आफ्नो अभिन्न भूभाग भएको दावी गर्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत विरोध जनाइसकेको छ. भारतले नेपालको भूभाग हुँदै गर्न लागेको मानसरोवर यात्राबारे तयार पारिएको एक सामग्री.
5: नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुलेख हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ. भारतको विदेश मन्त्रालयले बिहिबार लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो. भारतले कम्प्युटराइज ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो. भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज ड्र शुरू गरेका थिए, जस मार्फत 1000 छनौट भएका छन्. विदेश मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार 2026 जूनदेखि अगस्तसम्म यात्रा हुनेछ. 50 यात्रुको बीच समूह बनाएर यात्रा गराइने तयारी छ. तीर्थयात्रीले लिपुलेख र नाथुला भन्ज्याङ हुँदै तीर्थयात्रा गर्नेछन्. पश्चिमको लिपुलेख र पूर्वको नाथुला भन्ज्याङ दुवैतर्फ अब पुनर्वा सवारी साधनबाट यात्रा हुने विज्ञप्तिमा उल्लेख छ. कैलाश यात्रामा अब धेरै कम मात्र पैदल यात्रा प्रयोग हुने बताइएको छ. भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्राका लागि बनाएको वेबसाइटमा लिपुलेख पास भएर 10 र नाथुला सिक्किम भएर 10 समूहले यात्रा गर्नेछन्. पास भएर आत्यजात गरेर लगभग 22 र नाथुला भएर 21 दिनको समय लाग्ने भनिएको छ. लिपुलेख भएर 2,09,000 तथा नाथुला भएर 3,31,000 भारतीय रूपियाँ खर्च लाग्ने उल्लेख छ. पहिलो टोलीको यात्रा कार्यक्रम 16 असार अर्थात 30 जूनबाट प्रारम्भ हुनेछ. स्वास्थ्य जाँच, भिसा तथा ब्रिफिङ लगायतका लागि दिल्लीमा 4 दिनको समय तोकिएको छ. 20 असार अर्थात 4 जुलाईमा उनीहरूले दिल्ली छार्नेछन्। यात्रा कार्यतालिका अनुसार दिल्लीबाट 330 किलोमिटरको यात्रा गरेर यात्राहरू त्यही दिन टनकपुर पुग्नेछन्। टनकपुरबाट धारचुला र धारचुलाबाट गुन्जी, कालापानी हुँदै नाभि ढाङ्ग पुग्नेछन्। 26 असारमा यात्रुहरूको पहिलो समूहले लिपुलेखका पास हुँदै तिब्बत प्रवेश गर्नेछन्। तिब्बतको ताक्लाकोटबाट अध्यागमनको प्रक्रियाहरू पूरा गरेपछि अगाडिको यात्रा शुरू हुने उल्लेख छ। लिपुलेख पास लगभग 16,730 फिटको उचाइमा छ। त्यहाँ यात्रुहरूले 7 किलोमिटरको यात्रा पूरा गरेपछि चिनिया भूमिमा प्रवेश गर्ने कैलाश यात्रा गाइड बुकमा उल्लेख छ। त्यहाँबाट भारतीय यात्रुको मार्गदर्शन चिनिया अधिकारीले गर्नेछन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट 56 किलोमिटर भित्रको भूमि हो। वर्षौंदेखि नेपालले त्यस भूमिलाई लिएर आफ्नो सरोकार जनाउँदै आएको छ। तर नेपालको चासो, सरोकार र विरोधलाई दक्षिणी छिमेकी भारत तथा उत्तर छिमेकी चीनले व्यवस्था गर्दै आएका छन्। भारत र चीन लिपुलेख पास भएर भारतीय यात्रुलाई कैलाश मानसरोवरको यात्रा गराउने तथा दुई देश बीच सीमा व्यापारको तयारीमा छन्। 1 जूनदेखि 30 सेप्टेम्बर 4 महिनासम्म भारत र चीनले लिपुलेख पास हुँदै सीमापार व्यापारको तयारी समेत गरेका छन्। भारतीय विदेश मन्त्रालयले 17 वैशाखमा विज्ञप्ति जारी गर्दै लिपुलेख पास भएर जूनदेखि अगस्तसम्म कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेको थियो। नेपाल सरकारले 20 वैशाखमा त्यसप्रति औपचारिक विरोध जनाएको थियो। परराष्ट्र मन्त्रालयले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएर नेपालले विरोध जनाएको थियो। परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार अडिग रहेको भनेको छ। सन् 1816 सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको उक्त भूभाग नेपालको रहेको उल्लेख छ। नेपाली भूमि हुँदै गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको परराष्ट्र मन्त्रालयले भनेको थियो। नेपाल सरकारले नेपाली भूमिमा सड़क निर्माण, तीर्थयात्रा र सीमा व्यापार जस्ता गतिविधि नगर्न भनेको छ। नेपालको प्रतिक्रिया लगत्तै भारतले 20 वैशाखमै नेपालको दावीलाई न्यायोचित नभएको र ऐतिहासिक एवं तथ्य प्रमाणमा आधारित नरहेको भनेको थियो। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालको दावीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गर्दै लिपुलेख पास भएर कैलाश मानसरोवर यात्रा गराइने संकेत गरेको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेख पास सन् 1854 नै कैलाश मानसरोवर यात्राका लागि प्रमुख मार्ग रहेको बताएका थिए। भारत र चीनबीच लिपुलेख पासलाई प्रयोग गरेर गरिने व्यापार तथा धार्मिक यात्रा सम्बन्धी सहमतिप्रति नेपालले 2072 लगातार विरोध गर्दै आएको छ।
4: सिराहाको लाहान नगरपालिकाले 20 मुसहर परिवारलाई पक्के घर हस्तान्तरण गरेको छ। सो नगरपालिकाले वडा नम्बर 13 स्थित घले टोल मुसहर बस्तेका ती घर परिवारलाई घर हस्तान्तरण गरेको हो। नगर प्रमुख महेश प्रसाद चौधरीले आज ती परिवारलाई घर हस्तान्तरण गर्नुभयो। पक्की घर पाएकाहरू अति विपन्न मानिने मुसहर समुदायका सुकुम्बासी हुन् उनीहरू यसअघिदेखि फुसको घर बनाएर बस्दै आएको जग्गामै नगरपालिकाको विपन्नताका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत पक्की घर निर्माण गरिएको हो। यी पक्की घरहरूमा 2 बस्ने कोठा र 1 भान्सा कोठा छन्। घरमाथि जस्ता हालिएको छ भने तल बाँसको प्रयोग गरी प्लास्टर गरिएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: extreme energy drink. Taste the difference, feel the energy.
1: Wi-Fi Nepal ko student offer. 70 Mbps ko 12 mahina ko internet package ma 6 mahina bonus. Matra ru 8350 ma VAT sahit. Jankari ka lagi 01597070789 ma sampark garnu hos. Wi-Fi Nepal. Speed pani, sasto pani.
2: Khushyo khushyo kiyo ya sip paramayo.
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: रेड बुल बब्बाल एनर्जी
5: कान्तिपुर डायरीमा अब आर्थिक प्रसङ्ग
6: आर्थिक समाचारको साथमा
5: भाकेको नेपालगंजमा पछिल्लो समय क्यासिनो र होटेल व्यवसाय विस्तार भएसँगै भारतीय पर्यटकको आवागमन बढेको छ। पर्यटकले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि उनीहरूको आवरणमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भित्र नसक्ने भएकाले नाकामा सुरक्षा जोखिम बढ़ाइएको छ। थप जानकारी सहित बाँकी सहकर्मी रूपा गहतराजले तयार पारेको एक सामग्री।
7: बाँकी बर्दिया लगायतका क्षेत्रमा पछिल्लो समय क्यासिनो र होटल व्यवसाय विस्तार भएसँगै भारतीय पर्यटकको आवागमन उल्लेख्य रूपमा बढ़ेको छ। क्यासिनो खेल्न मदिरा सेवन गर्न तथा यहाँको वातावरणमा रमाउन आउने पर्यटकले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि पर्यटकको आवरणमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भित्र नसक्ने जोखिम कायम रहेको छ। अपराध गरेर अर्को देशमा आश्रय लिने प्रवृत्तिले सुरक्षा जोखिम बढ़ाएको बताउँछन् व्यवसायी अगुवा कृष्ण प्रसाद श्रेष्ठ।
8: सबै पर्यटकहरू राम्री गर्न आउँछन् भन्ने पनि छैन, किनभने खुल्ला बोर्डरको कारणले गर्दाखेरि विगतदेखि अहिलेसम्म हेर्दाखेरि ठुल्ठूला घटनाहरू पनि तपाईँको भारतीय तपाईँको क्राइम गरेर नेपालमा लुक्ने खालका पनि मान्छेहरू छन् तपाईँको, किनभने हाम्रा पनि नेपालका क्राइम गर्ने मान्छे भारतमा लुक्ने र भारतमा क्राइम गरेर नेपालमा लुक्ने एउटा परम्परा पनि छ। त्यो कुरालाई चाहिँ मध्यनजर गरेर खुल्ला बोर्डरले तपाईँको हामीलाई चुनौती दिइरहेको छ।
7: अहिले नाकामा होटलहरू बन्द गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति भएका कारण नाकामा हुने विवाद यात्रुलाई गरिने दुर्व्यवहार कम भएको छ। सीमावर्ती क्षेत्रमा रातिको समयमा भारतबाट मदिरा सेवन तथा अन्य गतिविधिका लागि आउनेहरूको संख्या पहिलेको तुलनामा घटेको इलाका प्रहरी कार्यालय जमुनाले जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका प्रहरी निरीक्षक वसन्त मल्लका अनुसार विगतमा नाका क्षेत्रमा झैझगडा होल्ला तथा असुरक्षाका घटना बढ़ी हुने गए पनि अहिले भारततर्फको सुरक्षा निकायसँग समन्वय गरेर आवत जवतमा कडाई गरिएको छ। विशेष गरी राति समयमा निगरानी बढ़ाइएको र सीमा आसपासका होटलहरू समयमै बन्द गराउने व्यवस्था गरिएको तथा राति 10 बजेपछि सीमा क्षेत्र खाली गराइने गरिएको उनले जानकारी दिए। भारत तर्फको सुरक्षा निकायसँग नियमित समन्वय भइरहेकाले अहिले पहिले जस्तो भीड़भाड़ र झैझगड़ा घटना न्यून भएको उनको भनाइ छ। प्रहरी निरीक्षक वसन्त मल्ल:
9: अहिले त्यस्तो केही छैन, यो चाहिँ नगर अहिले उता पनि टाइट गराएको, उता पनि म समन्वय गर्छु, कोटलीसँग पनि समन्वय गर्छु, विशेष गरेर आइसिटीसँग समन्वय हुन्छ। हामी रातको समयमा त्यति आवत जावत पनि एकदम कडाइ निगरानी गर्छ। अहिले त लगभग पहिलाभन्दा संख्या पनि सुनसान जस्तो भएको छ, यतातिर त्यस्तो झैझगडा छैन।
7: बाँकी बर्दियालाई पर्यटकीय गेटवे तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बेला सुरक्षा सतर्कता र पर्यटक मैत्री वातावरण बीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखिएको छ। रेडियो कान्तिपुरका लागि रूपा गहतराज नेपालगंज बाँके।
10: दैनिकको 197 मा ₹50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। मलेसियाको इन्टरनेट नियामक निकायले देशको राजस्वस्था सम्बन्धी अपमानजनक र मानहानीपूर्ण सामग्री हटाउन सामाजिक सञ्जाल टिकटकलाई निर्देशन दिएको छ। मलेसियाको संचार तथा मल्टिमिडिया सम्बन्धी आयोगले राजा सुल्तान इब्राहिमसँग सम्बन्धित भएको दावी गरिएको सामग्री विरूद्ध टिकटकलाई सुधारात्मक कदम चाल्न आदेश दिएको हो। आयोगका अनुसार टिकटकलाई आफ्ना सामग्री नियमन नीतिहरू अझ कड़ा बनाउन तथा कृत्रिम बुद्धिमत्ताबाट तयार पारिएका भिडियो र हेरफेर गरिएका अपमानजनक भ्रामक धम्कीपूर्ण र अपमानपूर्ण सामग्री किन रोक्न नसकेको हो भन्ने बारे औपचारिक स्पष्टीकरण दिन भनेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नियामक निकायले झुटा तथा सार्वजनिक शान्ति र व्यवस्थामा असर पुर्याउने सामग्री फैलाउने सामाजिक सञ्जाल माध्यमहरूको प्रयोग भइरहेको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। अमेरिकाले युरोपेली मुलुक पोल्याण्डमा थप 5,000 सैनिक पठाउने घोषणा गरेको छ। अमेरिकी रक्षा मुख्यालयले एक साता अघि पोल्याण्डमा पठाउने योजना बनाइएको 4,000 सैनिकको तैनाथी स्थगित गरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ घोषणा गर्नुभएको हो। ट्रम्पले पोल्याण्डका राष्ट्रपतिसँगको सम्बन्धका आधारमा सैनिक पठाउने घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पोल्याण्डमा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले समर्थन गरेका व्यक्ति विजयी भएपछि सैनिक खटाउने बारे तयारी भएको थियो। यद्यपि ट्रम्पले थप पठाइने सैनिकहरू अघिल्लो योजना अन्तर्गतका हुन् वा नयाँ सैन्य अभियानको हिस्सा हुन् भन्ने बारे स्पष्ट नबताएको समाचारमा उल्लेख गरिएको छ।
6: खेलकुद समाचारको साथमा
12: एलजी लाइफ्स गुड।
5: घरेलु भूमिमा आयोजित विश्वकप लिग्टो क्रिकेट सिरिज नेपालले सुखद अन्त्य गरेको छ। लिग्टो सिरिजको अन्तिम खेलमा अमेरिकालाई 122 रनले पराजित गर्दै नेपालले सिरिज टुङ्ग्याएको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै 7 विकेटको क्षतिमा 317 रन को विशाल एकफल तयार पारेको थियो। नेपालका लागि ओपनरको सलभर्तेले 29, आशिष शेखले 34 तथा तेस्रो क्रममा मैदान प्रवेश गरेका ईशान पाण्डेले सर्वाधिक 84 रन बनाए। आफ्नो करियरको तेस्रो एक दिवसीय खेलेका पाण्डेले एक सकार 8 चौकाको मद्दतमा उत्कृष्ट प्रदर्शन गरेका हुन्। यस्तै कप्तान रोहित पौडेलले 40 र दिपेन्द्र सिंह ऐरीले 59 रनको योगदान गरे। 318 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका 41.1 ओभरमा अलर्ट हुँदै 195 रनमा समेटियो। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले 3, ललित राजवंशी र कुलचन्द झा तथा दिव्येन्द्र सिंह अहिरीले समान 2-2 तथा सम्पाल कामीले 1 विकेट लिए। घरेलु मैदानमा भएको लिग टू सिरिजका 4 मध्ये 3 खेलमा नेपाल विजयी भएको हो। नेपालले स्कटल्याण्ड विरूद्धको पहिलो खेलमा 2 रनको हार बेहोरेको थियो भने त्यसपछिका 3 खेल लगातार जितेको हो। यो सिरिजबाट नेपालले महत्वपूर्ण 6 अङ्क प्राप्त गरेको छ। सिरिज अघि तालिकाको 7 स्थानमा रहेको नेपाल अहिले 28 खेलबाट 24 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। अब नेपालले लिग टू समीकरणका 8 खेल खेल्न बाँकी छ।
13: सूर्यदर्शन सहकारी सम्बन्धी मुद्दामा रासोपा सभापति लामिछाने सहितको अभियोग पत्र संशोधन गर्न कास्की जिल्ला अदालतको अनुमति। मध्य प्रदेश सरकारका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त, एमाले र नेकपाको समेत समर्थन। मलेसियामा राजस्वता सम्बन्धी अपमानजनक सामग्री हटाउन टिकटकलाई सरकारी आयोगको निर्देशन। र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित, ईशान पाण्डे र दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शन। भोलि बिहान 6:30 कान्तिपुर डायरीको अर्को बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि सहकर्मी नवीन र म अनिल आगे माग्छौ। नमस्ते।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295।

0: यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919370075।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्ख सभा 95.5 MHz।
4: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसईईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161600।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि।

0: यहाँ किचन डेकोरेशन का सामान फर्निचर में प्रयोग हुने फोरमाइका रेडीमेड बोर्ड पाउन का साथ ही सब प्रकार का काटी कब्जा सुपथ मूल्य में पाइन गोरिस ग्लास हाउस एंड अल्मुनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाड़ी ग्लोबल बैंक संगे जोड़ घर संपर्क नंबर 9852029047 9009006062।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबरी 1 प्रगति टोल खादबरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705760 29553040 र 9800700155। यहाँ डिएक्सिन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295752067। मोबाइल 9765686460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आग लागि हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सुखुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सुखुवा सभा 95.5 MHz।
6: अब रेडियो सुखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: Visitor, enjoy with us.

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 029140084 र 98040485827।
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
4: ए बाबु, हजार टच बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड। हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
8: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
7: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
9: स्थान खाबर हिट चाँदनी चोक शङ्खुवा सभा, मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9841006786।
10: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा संविधान संशोधनको विषयमा नागरिकसँग सुझाव माग। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग। पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री बादीको भनाई।
1: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
0: लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाण्डुमा हुने। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो।
0: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
3: त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
0: काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा संघले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यद नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सितोलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ कसरी जाने कुरामा।
5: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20,32,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
6: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लिखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
5: यसै गरी नेपाल र चीनबीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्दछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
7: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब म त्यो हाम्रो जुन जनसङ्ख्या छ, कुल जनसङ्ख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेटले कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्ष भन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
5: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाइ थियो।
1: साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
5: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
2: मान्य मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र नेरोलाले सीआईएनसँग बताउनुभयो।
8: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती सरकारमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
5: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
0: अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौं हिँड्न बाध्य।
9: अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
0: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: ट्राफिक टेकको वाइफाई 6 राउटर नाम 1 घरमा नै शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। ट्राफिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाडी पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
12: सल्यानको सार्वनगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउन बिहानको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरेसी काम, बाल बालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढेको उहाँको भनाइ छ।
9: अब हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, स्वच्छता पूजा छिटो भयो भने हामीलाई स्वस्थ पानीको स्वस्थ हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँ पहिले त एक डेढ घण्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घण्टा त लाग्छ नि पानी।
12: शारदा नगरपालिका 11 हिमोचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
13: त्यो पानीमै समस्या हो, तारा छ पानी ल्याउँदा नि सरसफाईमा अब पुग्दैन पानी, पशुहरूलाई पानी अब घर सरसफा गर्नुपर्छ, तारा छ।
12: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
14: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग कृषिया खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पाल पनि पाउँदैन, नुन झन्डो छोरो सबै हामी काफलीतिर आउनु पर्ने हुन्छ।
15: बिहान पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आएर एक गाग्री पानी लग्यो,
16: पाल आएपछि गर्ने नत्र पनि अर्को दिन गर्ने। बर्खा गरी यता माथिबाट आउँछ र माथि भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेर बर्खा। अब
17: तर आजसम्म पानी आएको छैन, हामीले यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न तयाम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
12: शारदा नगरपालिकाले 55 करोड रुपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड 43 लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घर धुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी,
18: यसले शारदा नगरपालिकाको 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
12: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
19: यो राज्यको स्थिति, मध्यपुरको यो युद्ध, यसको बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
12: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सम्म 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा सल्यान।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
20: उतो कोदाली हेर्नै पर्यो, भलभाल जिल्लामै पर्यो, अन्त पुरुषकै मान्यता आउँदा हल्यो भयो भन्दा र उमोला लाउँदा महिला कन्ते यसलाई देलादेखि चुलासम्म
0: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352।

0: को एकमात्र डीटीएच सेवा
1: खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय कृषि गणना 2078 का अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ। 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ।
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: पुरुषले हल भयो भने दिन खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भाइजी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता आउँदा हल भयो भन्दा र उइमुला लाउँदा मैला कन्ते यसलाई देला ढेकी चुलाहुम्म लिपपोतर नामको महिलाकै काम। त्यहाँ पनि महिलाको जसुन हुँदैन। खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कै तक खेती लाइन हो, कै तक भन्ने महिलाको नै थाहा हुँदो। पुरुषले त हलाउन मात्र हुमाइदिँदा
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मुरुङकी गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्त लुकेका थुप्रै कामहरू हुन्छन्, उनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
5: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि छन्। यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि, अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझै दिएकै छैन जस्तो लाग्छ।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथि पहुँच सबैभन्दा बढी 38.5% छ भने कडालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, CIN, काठमाडौँ।
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
0: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेको सम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुकले निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
1: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेऱ्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
0: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ।
1: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ कुनै तथ्याङ्क आउन नसके हो?
0: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र संघीयता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संघीयताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दाखेरि अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ, त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन, तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था आउँछ रे।
3: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुण्ठमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: जर्डनको लागि लाइन सटडाउन गर्नुपर्ने भएकाले हेमिक 2083 जेठ 9 गते शनिबारको दिन बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म 11 केबी मकालु फिल्टर सटडाउन हुने हुँदा सो अवधिभरि खाबरी नगरपालिका होडा नम्बर 10 र 11 अन्तर्गत चन्दनपुर नागेश्वरी हेलुवा बेसी तथा शीतलपाटी एरिया एवं खाबरी नगरपालिका वडा नम्बर 6 र सभा पोखरी गाउँपालिकाको वडा नम्बर 1 बाहेक क्षेत्रको विद्युत सेवा अवरुद्ध रहने सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ। नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र शङ्खुवा सभा।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98615 39444
4: र 0295901055।
6: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक,
10: धारा वा अन्य योजना

0: को निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: नेपाल विद्युत प्राधिकरण खाबर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस वितरण केन्द्र अन्तर्गत खाबरी नगरपालिका वडा नम्बर 10 चन्दनपुर तथा नागेश्वर एरियाको एवं खाबरी नगरपालिका वडा नम्बर 6 पाङ्छ खानीगढा मोयम लगायतको आवश्यक स्थानमा स्विच जडानको लागि लाइन सटडाउन गर्नुपर्ने भएकाले यही 2083 जेठ 9 गते शनिबारको दिन बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म 11 केबी मकालु फिडर सटडाउन हुने हुँदा सो अवधिभरि खाबरी नगरपालिका वडा नम्बर 10 र 11 अन्तर्गत चन्दनपुर नागेश्वरी हेलुवा बेसी तथा शीतलपाटी एरिया एवं खाबरी नगरपालिका वडा नम्बर 6 र सभा पोखरी गाउँपालिकाको वडा नम्बर 1 बाहेक क्षेत्रको विद्युत सेवा अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ। नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र शङ्खुवा सभा।
1: NCSA कम्प्युटर सेन्टर खाँदै शङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
2: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
1: त्यस्तो गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
3: स्थान खाबर हिल, चाँदनी चोक, सङ्खुवा, सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9841006786।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय मावि खादरीको अत्यन्त जरुरी सूचना। हिमालय मावि खादरीको विद्यालय व्यवस्थापन समितिको यहीमित 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खादरीको विद्यालय व्यवस्थापन समितिको गठन यहीमित 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यहीमित 2083 जेठ 10 गति आइतबार। स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण। समय बिहान 11 बजे। प्रधानाध्यापक तारा बहादुर बुढा थोकी। विद्यालय व्यवस्थापन समिति गठन हिमालय मावि खादरी सङ्खुवा सभा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रो यस हाटबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यही 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवाहरू ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 553 0 40 र 98 00 1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
5: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: नेपाल विद्युत प्राधिकरण खाबर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस वितरण केन्द्र अन्तर्गत खाबरी नगरपालिका वडा नम्बर 10 चन्दनपुर तथा नागेश्वरी एरियाको एवं खाबरी नगरपालिका वडा नम्बर 6 पाङ्ठ खानीडा मोयम लगायतको आवश्यक स्थानमा स्विच जडानको लागि लाइन सटडाउन गर्नुपर्ने भएकाले यमित 2083 जेठ 9 गते शनिबारको दिन बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म 11 केबी मकान फिडर सटडाउन हुने हुँदा सो अवधिभरि खाबरी नगरपालिका वडा नम्बर 10 र 11 अन्तर्गत चन्दनपुर नागेश्वरी हेलुवा बेसी तथा शीतलपाटी एरिया एवं खाबरी नगरपालिका वडा नम्बर 6 र सभा पोखरी गाउँपालिकाको वडा नम्बर 1 बाहेक क्षेत्रको विद्युत सेवा अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ। नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र शङ्खुवा सभा।
1: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि
1: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98521

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नबढ्ने हिसाबले अनुपात बढ्ने आकलन गरेका छौँ।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
2: संशोधन गर्ने र सरकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोवानको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिउँ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यौँ भने यो आफ्नैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ गरिराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्य अनुशासित रूपमा जानुपर्ने हुन्छ। यदि भन्दा हुँदै पनि एडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ़ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणीन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
3: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढ़ाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो होइन उनीहरूको कन्जम्पसन बढ़ाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
4: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढ़ाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
3: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ, गरी 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के हो भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने, अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
4: चाहिँ यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
3: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि कति 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्नु भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
4: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
3: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको हो तलब भत्का सुविधा बढाउनुपर्छ।
0: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणीन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदान राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतमा कसुर समेतको अभिदावी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिन्दल दुर्गासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डू, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
5: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन डिले देखियो भने हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
6: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: Of all our services are at bbcworldservice.com.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: नेपाल विद्युत प्राधिकरण खाबर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस वितरण केन्द्र अन्तर्गत खाबरी नगरपालिका वडा नम्बर 10 चन्दनपुर तथा नागेश्वरी एरियाको एवं खाबरी नगरपालिका वडा नम्बर 6 पाङ्ठ खानीजदा मोयम लगायतको आवश्यक स्थानमा स्विच जडानको लागि लाइन सटडाउन गर्नुपर्ने भएकाले एमएस 2083 जेठ 9 गते शनिबारको दिन बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म 11 KV मकालु फिडर सटडाउन हुने हुँदा सो अवधिभरि खाबरी नगरपालिका वडा नम्बर 10 र 11 अन्तर्गत चन्दनपुर नागेश्वरी हेलुवा बेसी तथा शीतलपाटी एरिया एवं खाबरी नगरपालिका वडा नम्बर 6 र सभा पोखरी गाउँपालिकाको वडा नम्बर 1 बाहेक क्षेत्रको विद्युत सेवा अवरुद्ध रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ। नेपाल विद्युत प्राधिकरण खाबरी वितरण केन्द्र शङ्खुवा सभा। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सुनको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता देवी विद्यालय खाबरी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिना सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हातखुट्टा तथा कमर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता महावि विद्यालय चन्दनपुर खाबरी नगरपालिका वडा नम्बर 10 शङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0625220330, 0625220330।

0: 6 र 98 5 20 61 6 12।
1: विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी हिमालय मावि खादारीको अत्यन्त जरुरी सूचना। हिमालय मावि खादारीको विद्यालय व्यवस्थापन समितिको यहीमाथि 2083 जेठ 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खादारीको विद्यालय व्यवस्थापन समितिको गठन यहीमाथि 2083 जेठ 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यही 2083 जेठ 10 गति आइतबार। स्थान हिमालय माध्यमिक विद्यालय खादरीको प्राङ्गण। समय बिहान 11 बजे। प्रधानाध्यापक तारा बहादुर बुढाथोकी। विद्यालय व्यवस्थापन समिति गठन हिमालय मावि खादारी संखुवा सभा।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खादारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 4 सूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 5360 040 र 98 0700 1555। यहाँ डिएक्सटेन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।
1: शनिबार जेठ शुक्ल सप्तमी 23 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: एमाले सचिवालयमा अल्पमतमा ओली, रविको मुद्दा फिर्ता भएपछि राजसभामा तरंग, छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री, विस्थापित सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाको सक्रियतामा भजन साँझ शीर्षकको शुभ समाचार।
1: परम्परागत लोक भजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तमघासका युवा सक्रिय देखिएका छन्। स्थानीय 18 जना युवाले स्वतस्फूर्त रेसुङ्गा भजन साँझ गरिरहेका छन्। पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र विस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता विशेष श्रेष्ठले बताउनुभयो। स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको यसै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 的地拿装真空美食让包括 rock drama 买家这么做 refrigerator 这些猫 company 拿给大马的排骨烧送和 EMI 麻烦可以给那再给你
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपछि विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सचिवालयमा अल्पमतमा ओली शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ नेकपा एमालेमा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अल्पमतमा पर्नु भएको छ पार्टी सचिवालयको शुक्रबार बसेको बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्नु भएको हो शुक्रबार पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीलाई सम्मानजनक ढंगले नेतृत्व छाड्न आग्रह समेत गरेका छन् रामबहादुर थापा बाहेक सबै उपाध्यक्षले नेतृत्व छाड्न आग्रह गरेका थिए एमालेका पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल गोकर्ण विष्ट पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्त तथा महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन् तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा लेखराज भट्ट पक्षमा र रघुवीर महासेठ तटस्थ रहेका छन् पाँच मध्ये चार उपाध्यक्ष ओलीको विपक्षमा देखिएका छन् महासचिव शंकर पोखरेल स्वयं पनि पछिल्लो पटक ओलीको विपक्षमा देखिएका छन् उपसचिव मध्ये योगेश भट्टराई ओलीको पक्षमा छैनन् लेखराज भट्ट ओलीको पक्षमा देखिएका छन् भने रघुवीर महासेठ खुलिसकेका छैनन् सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन् त्यस्तै शेरधन राई मुखदर्शक छन् महेश बस्नेत र भानुभक्त ढकाल भने ओलीको पक्षमा खुलेका छन् त्यस्तै राजन भट्टराई हिक्मत कार्की र यामलाल कडेल खुलिसकेका छैनन् खगराज अधिकारीले पनि केही बोलेका छैनन्
3: रविलाई राहत रासोपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ नेपाल सरकार वादी रहेको यो मुद्दामा लामिछानेसँगै गीतेन्द्र बाबु जीवी राई छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ जिल्ला सरकारी वकिल कार्ले कास्कीले साबिकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्रै कार्यवाही अघि बढ़ाउने भन्ने थियो अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ आदेशमा भनिएको छ पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूलाई सोही माग गरेको देखिन्छ यी मुद्दा फिर्ता भएसँगै राष्ट्रपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नुभएको थियो कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन् विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ प्रदेशसभामा 100 सांसद उपस्थित थिए जसपा नेपाल का मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छन्
3: शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिमा कारागारमा रहेका कैदी बन्दीको मानव अधिकारको विषयमा छलफल भएको थियो यो विषयमा गृहमन्त्रीसँग छलफल गर्ने समितिको कार्यसूचीमै उल्लेख थियो तर समिति सदस्यले गृहमन्त्रीसँग प्रश्न सोध्न पाएनन् गृह मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ संसदीय समितिमा पनि जानु भएन। तत्कालीन गृहमन्त्री सुदन गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि मुलुकले अर्को गृहमन्त्री पाउन सकेको छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सिधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुङ्गो छैन। गृहमन्त्री नभएकै बेला काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्। तर जवाफ दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाफ दिन तयार हुनु भएको छ। यसले जवाफदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेसनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रकोप व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री शीर्षकमा मध्याहमा खबर छ।
2: सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै तयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचंगु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचंगु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा पूर्वाधार मन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
3: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको दोस्रो पटक हो। परराष्ट्र मन्त्री शिशिर खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयको मस्यौदा विज्ञप्तिमा भनिएको छ स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
2: हुलाकी सड़क अन्तर्गत बाँके र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सोनारी 3 नारायणपुर र दाङको देवखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँके खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र चुलुङ्गे पुलबाट वारपार गर्नुपर्छ। राप्ती पारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय खण्डौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्ती पारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिल्यै फर्किँदैनन्। हुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो नहुँदा यहाँ अटो रिक्सा समेत चल्न सक्दैनन्। राप्ती सुनारी एक चुनाहा गाउँकी गीता खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गेपुल रहेको भवानीपुर गाउँसम्म पुग्न 1.5 घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न 1 घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुंगा रहेको छ। बर्खायाममा डुंगाको यात्रा सन् जोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्ती पारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदमा मात्र स्थानीयले ट्राक्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
3: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको दायरामा आएका छन्। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2,319 प्रतिवादी पछिल्लो 1 महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरूबाट 21 करोड़ भन्दा बढ़ी जरिवाना असूल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढ़ी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्ता